हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शिरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बरगताको सामुदायिक भवन मिति त्यही भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 शाहीपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेडक्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसन्दुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-99301 सम्पर्क गर्न सकिनेछ।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यी भनौ 27 गते शनिबारको दिन
0: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: सिको साकोस भुरी गाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 1 भुरी गाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया। मिति यही भडौ 24 गते।
2: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर। मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा। मिति यही भडौ 26 गते।
2: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया। मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया। मिति यही भदौ 30 गते।
2: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया। मिति

0: महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
1: हो त नि, रेडियो टाइगर आयो।
2: यो हो रेडियो टाइगर 79.2 MHz गर्जन सधैं बाघझै। रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ। यस ट्यान्सेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
2: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
3: भोटेकोसी बाढीमा क्षतिग्रस्त संरचना पुनर्निर्माणमा 7.25 खर्ब आवश्यक भोटेकोसी विपदलाई विश्व मञ्चमा उठाउन प्रधानमन्त्रीलाई विज्ञ र कूटनीतिज्ञको सुझाव
2: सत्तारूढ सांसदहरूबाटै सरकारको आलोचना कार्यशैली सत्याउन ध्यानाकर्षण प्रसूति सेवा निशुल्क भनिए पनि कतिपय महिलाहरू सड़कमै बच्चा जन्माउन विवश
3: भोटेकोसीको बाढीबाट पशुधनमा ठूलो क्षति संक्रामक रोग र महामारीको जोखिम मरेका पशु पंक्षीको बेलैमा उचित व्यवस्थापन गर्न विज्ञको सुझाव
4: माटोले पुरेर जमिनको सतहभन्दा माथिसम्म माटो ल्याएर त्यो माथि चाहिँ चुना छर्केर कुनै पनि पशु अथवा पंक्षीले चाहिँ त्यसलाई खोस्रन नसक्ने गरी चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ
2: उची विद्रोहीले हेमनको रणनीतिक बोखा सहर कब्जा गरेपछि सुरक्षा परिषदमा छलफल लाल सागरबाट हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा जोखिम
3: र एनभीएलमा काठमाडौँले खप्तडलाई हरायो प्लेअफमा आज कर्णालीसँग खेल्ने
5: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
6: बीई सिभिल बीई इलेक्ट्रिकल बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ
5: तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2061-596-617
5: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5424
7: हिमालको हिउँ पग्लदैछ मुहानहरू सुक्दैछन् जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्
8: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म
7: साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख काली गण्डकीको तट मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरपझोम जलवायु परिवर्तन सम्मेलन 2082मा सहभागी बनौ
8: आयोजक धरपझोम गाउँपालिका जोमसुम मुस्ताङ
7: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी
8: घरपझोम घोषणा पत्र जारी गरौं जलवायु न्यायको नेतृत्व गरौं

0: यो चाड पर्वमा युरोपेन्ट्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुल युरोपेन्ट्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: काया कैरनमा अब खबरको सिलसिला भदौ 10 भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त भौतिक संरचना पुननिर्माणका लागि सरकारले 7,23,31,52,00,000 रुपियाँ आवश्यक पर्ने आकलन गरेको छ। विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,00,000

0: 19 करोड़ 19 लाख रुपियाँ लाग्ने अनुमान गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोग सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनमा उल्लेख छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3,90,62,30,40,000 रुपियाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि 73,34,29,60,000 रुपियाँ खर्च लाग्ने प्रतिवेदनको उल्लेख छ। बाढ़ीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर पारेको छ। रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा गरी 7,570 निजी घर क्षतिग्रस्त बनेको प्प्रतिवेदनमा उल्लेख छ। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यी क्षेत्रका लागि 1,03,54,91,00,000 रुपियाँ बजेट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। यसैबीच भोटेकोसी बाढ़ीबाट घरबार विहीन भएका र उद्धार गरिएका मध्ये 3,685 जना अझै पनि विभिन्न ठाउँका होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्छन् भन्ने अझै टुङ्गो लाग्न नसकेको खबर नागरिक दैनिकले लेखेको छ।
1: राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको जलवायु संकटको वास्तविकता तथ्यसहित प्रस्तुत गर्नुपर्ने विज्ञ तथा कूटनैतिक मामिलाका जानकारहरूले सुझाव दिएका छन्। जलवायु संकटमा नेपालको योगदान नगर्ने भए पनि त्यसको असर हिमालदेखि जनजीवन, पूर्वाधार, पर्यटन, स्वास्थ्य, पानी र अर्थतन्त्रसम्म पुगेको उनीहरूको भनाइ छ। विकसित देशको जिम्मेवारीलाई आधार बनाउँदै अनुदानमा आधारित सहज र पर्याप्त जलवायु वित्त तथा हानि नोक्सानी कोष परिचालनको माग गर्नुपर्नेमा उनीहरूको जोड़ छ। साथै हिमाल र हिन्दको क्षेत्रलाई साझा जलवायु एजेण्डा बनाएर नेपालको विदेश नीतिमा जलवायु मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। प्रधानमन्त्री शाह असोज 6 गते न्यूयोर्कमा हुने राष्ट्रसंघ महासभामा सहभागी हुने निश्चित भएको छ। यसैबीच फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज एफआरएलडी कोषले नेपाललाई तत्काल वित्तीय सहायता उपलब्ध गराउने तयारी भइरहेको जवाफ दिएको छ। भोटेकोसी बाढ़ीबाट भएको क्षतिपछि नेपालले तत्काल वित्तीय सहायता उपलब्ध गराउन माग गर्दै एफआरएलडीलाई पत्र लेखेको थियो। नेपालले भोटेकोसी बाढ़ी आउनुमा जलवायु परिवर्तनलाई कारण बताउँदै कोषले तत्काल सहायता उपलब्ध गराउनुपर्ने जनाएको थियो। अर्थमन्त्री डाक्टर सोनिङ वागले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले 31 अगस्तमा पठाएको पत्रको जवाफ एफआरएलडी बोर्डका सहअध्यक्ष क्यामिला मिनभारा रोड्रिगेज ताभारेज र जर्ज बुरिस्टङले सम्भावित सहयोगका उपाय खोज्न तयार रहेको बताउनु भएको कान्तिपुरमा खबर छ।
0: सत्तारूढ़ दलकै सांसदहरूले सरकारको आलोचना गरेका छन्। मल ग्यासदेखि बाढ़ीपछिको राहत र पुननिर्माणसम्मका कुरा उठाउँदै सत्तारूढ़ दलका सांसदहरूले प्रतिनिधि सभाको शून्य, विशेष र आकस्मिक समयमा हिजो सरकारको कड़ा आलोचना गरेका हुन्। उनीहरूले कार्यशैली सत्याउन र जनमुखी काम गर्न सरकारको ध्यान आकर्षण समेत गराएका छन्। यसैबीच विपक्षी दलहरूले पनि रसुवा बाढ़ीपछिको राहत र पुनर्स्थापनाका लागि बनाइने सर्वदलीय संसदीय समिति अधिकार सम्पन्न हुनुपर्ने निष्कर्ष निकालेका छन्। रसुवा बाढ़ीपछिको महाविपत्तिमा राष्ट्रिय एकताका लागि सर्वदलीय संसदीय समिति बनाउने प्रस्ताव रासोपा सभापति रवि लामिछानेले गर्नुभएको थियो। लामिछानेको प्रस्तावलाई स्वागत गर्दै विपक्षी दलहरूले अधिकार सम्पन्न समिति बनाउनु पर्ने निष्कर्ष निकालेका हुन्।
1: उपभोक्तालाई लामो समयदेखि ग्यास उपलब्ध गराउन नसकेकैमा सरकारप्रति विरोध र आक्रोश बढ़िरहेका बेला अस्ति बुधबार उद्योगीलाई दोष लगाउँदै विवादमा आउनुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले भोलिपल्ट हिजो पदबाट राजीनामा दिनु परेको छ। उहाँको सट्टामा प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी 4 प्रतिनिधि सभामा निर्वाचित सांसद दीपक शाहलाई नियुक्त गर्नुभएको छ। पछिल्लो समय ग्यास आपूर्तिको विषयलाई लिएर कर्मचारी र व्यवसायप्रति यादव असन्तुष्ट देखिँदै आउनु भएको थियो। यादवको राजीनामापछि रासोपाका सांसद सहमन्त्रीमा नियुक्त हुनुभएको छ। उहाँले हिजो नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनु भएको छ।
0: काया कैरनमा भोटेकोसी बाढ़ीबाट प्रभावित जिल्लामा पशुधनको क्षति, सम्भावित महामारी र व्यवस्थापन बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भर्ना खुल्यो।
6: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
7: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
6: फोन नम्बर 0156709246, 5670925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढीमा क्षतिग्रस्त संरचना पुननिर्माणमा सभा 7 खर्ब आवश्यक, भोटेकोशी विपदलाई विश्व मञ्चमा उठाउन प्रधानमन्त्रीलाई विज्ञ र कूटनीतिज्ञको सुझाव, नेपाललाई वित्तीय सहायता दिन लस एण्ड ड्यामेज को सकारात्मक, सत्तारूढ़ सांसदहरूबाटै सरकारको आलोचना, कार्यशैली सच्याउन ध्यानाकर्षण लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपालको संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हक मानेको छ। संविधानको धारा 35 उपधारा 1 लेखिएको छ, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन। राज्यले पनि प्रसूति सेवालाई निशुल्क भनेको छ। मातृ शिशुको सुरक्षाका लागि सरकारले वार्षिक 3.10 अर्ब खर्च पनि गरिरहेको छ, तर दुर्भाग्य विपन्न र निमुखा बबिता कुमारी पासवानहरूलाई भने सरकारी अस्पतालकै गेट बाहिर सड़कमा बच्चा जन्माउन विवश बनाइन्छ। सप्तरीकी बबिता कुमारी पासवानले अस्ति बुधबार झिसमिसेमै राजबिराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल परिसरसँगै जोड़िएको सड़क पेटीमा बच्चा जन्माउनु परेको घटनापछि प्रश्न उठ्छ। सरकारले मातृ शिशु सुरक्षामा खर्च गर्ने अर्बौं रकम विपन्नका लागि होइन, राज्य निमुखाका लागि होइन। सँगै यो घटनाले हाम्रो स्वास्थ्य सेवा प्रणालीको अवस्था पनि उदाङ्गो बनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गर्भवती भएदेखि प्रसूति हुँदासम्मका सम्पूर्ण उपचार सरकारी अस्पतालमा निशुल्क हुन्छ। गर्भवती महिलाले 8 पटकसम्म गर्भ जाँच गराउँदा पैसा लाग्दैन। आवश्यक परे नवजात शिशुको एनआईसीयू र एसएनसी उपचार समेत निशुल्क हुने व्यवस्था छ। तर प्रसूति व्यथा लागेपछि मध्यराति श्रीमानसँगै अस्पताल पुगेकी बबिता कुमारीले रगत परीक्षणका लागि 3200 रूपियाँ जुटाउन नसक्दा सड़क पेटीमै बच्चा जन्माउनु मात्र परेन, त्यसपछि पनि अस्पतालका कर्मचारीबाट दुर्व्यवहार सहनु पर्यो। आजको नयाँ पत्रिकामा खबर छ।
1: भोटेकोशी बाढ़ीका कारण मानवीय क्षतिका साथै कृषि र पशुपालन क्षेत्रमा पनि ठूलो असर परेको छ। कृषि क्षेत्र तथा पशुपक्षीमा भएको क्षतिको यकिन विवरण अझै आइसकेको छैन, तर प्रारम्भिक तथ्याङ्कबाट किसानले पशुधनतर्फ धेरै क्षति भोग्नु परेको छ। प्रभावित क्षेत्रमा अहिले पनि खोज तथा उद्धारका काम भइरहेका छन्। बाढ़ीमा मरेका पशुपक्षीको बेलैमा उचित व्यवस्थापन हुन नसके त्यसबाट मानिस र पशुपक्षीमा रोग र संक्रमणको महामारी फैलिन सक्ने चुनौती छ। थप जानकारी सहित साथी मदन पौड्याल।
3: भदौ 10 आएको भोटेकोशी बाढ़ी लगत्तै सरकारले प्रभावित क्षेत्रमा पशु चिकित्सक सहितको टोली खटायो। खटाएको टोली अर्को दिन नै विशेष गरी रसुवा र नुवाकोट पुग्यो, तर त्यस बेलाको अवस्था अनुसार मानवीय खोज तथा उद्धार पहिलो प्राथमिकता रहेकाले पशु चिकित्सक सहितको टोली प्रभावित क्षेत्रको अवस्था बुझेर मात्रै फर्कियो। तर अहिले प्रभावित 15 पालिकाबाट पशुधन तर्फको क्षतिबारे प्रारम्भिक विवरण आउन थालेको छ। टोलीमा खटिएका मध्ये एक केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा।
4: नुवाकोट धादिङ जिल्लाका आसपासका पशुहरूमा क्षति भएको छ भन्ने कुरा आएको छ। यसमा मैले समग्रमा जोड्दाखेरि गाई भैँसीमा हजुरको 1600 जति गाई भैँसीहरू चाहिँ पशु बगाएको छ भने, त्यस्तै गरी बाख्रामा 3000, त्यस्तै गरी कुखुरामा चाहिँ अलिकति धेरै 1,30,00,000 जतिको चाहिँ क्षति भएको छ, र बङ्गुरहरूमा 1700 हारिमा बङ्गुरहरूको बगाएर लगेको छ। यी बसेका जुन आश्रय स्थल थियो, जुन गोठ खोरहरू थियो, त्यो खोरहरू पनि नष्ट भएको अवस्था छ, त्यसको पनि हामीसित रेकर्डहरू छ।
3: बाढीबाट विशेष गरी रसुवा, नुवाकोट र धादिङमा पशुधनतर्फ निकै ठूलो क्षति भएको छ। गाई भैँसी, बाख्रा, कुखुरा, बंगुर लगायत मरेका छन्। खेतीयोग्य जमिन, खोरगोठ र फार्म बगेको या पुरिएका छन्। बाढ़ीले बगाएका र मरेका पशुपक्षी नदी किनारमा यत्र तत्र भेटिन्छन्। यसबाट अरू रोग र महामारी फैलिन सक्ने जोखिम हुँदा मरेका ती पशुपक्षीको उचित व्यवस्थापनमै अहिलेको मुख्य विषय बनेको छ।
4: वरिपरिको क्षेत्रमा दुर्गन्ध निम्त्याउँछ। दोस्रो कुरो, त्यो पानीको स्रोत नजिकै त्यो सब मरेको छ भने इकोलाई साल्मोनेला जस्ता किटाणुहरू हुन्छ त्यो पानीको स्रोतमा मिसिन गयो भने त्यसले हैजा टाइफाइड हुन सक्ने मान्छेमा त्यस्ता किसिमका रोगहरू संक्रमण हुन सक्ने अवस्था रहन्छ। दोस्रो तेस्रो भनेको पशुबाट पशुमै सर्ने रोगहरू पनि हुन्छ जस्तो खोरेतका कुराहरू छन् भ्याकुते रोगहरू यस्ता रोगहरू चाहिँ के हुनसक्छ भने त्यो पशुबाट अर्को पशुमा स्वस्थ पशुमा सर्न सक्ने सम्भावना हुन्छ। त्यो भएर स्वास्थ्यको चाहिँ वैज्ञानिक व्यवस्थापन गर्न सकिएन भने त्यसले मानिस लगायत चाहिँ पशुमा ठूलो समस्या निम्ताउन सक्छ।
3: प्रभावित क्षेत्रमा पानी दूषित हुन नदिन मरेका पशु चौपाया तथा पशु पंक्षीलाई बेलैमा विधि अनुरूप व्यवस्थापन गर्न पशु चिकित्सकको जोड छ। विशेष गरी यो विषय मानव स्वास्थ्य र वातावरणमा जोडिएको हुन्छ। फेरि वरिष्ठ पशु चिकित्सक डाक्टर परवेश शर्मा,
4: 3 फिट गहिरो खाडल खन्नुपर्छ। त्यो खाडल चाहिँ कहाँ हुनुपर्छ त भन्दाखेरि बस्तीबाट टाढा, पानीको स्रोतबाट टाढा, र यो डब्ल्युएचओको प्रोटोकलमा के भन्छ भने कम्तीमा पनि 30 मिटर टाढा चाहिँ त्यो पानीको स्रोतबाट त्यो खाल्टो चाहिँ हुनुपर्छ भन्छ। र हामीले त्यो सब त्यसपछि त्यहाँ पुर्न पर्यो, नुन राखिसकेपछि माटोले पुरेर जमिनको सतहभन्दा माथिसम्म माटो ल्याएर त्यो माथि चाहिँ चुना छर्केर कुनै पनि पशु अथवा पन्छीले चाहिँ त्यसलाई खोस्रन नसक्ने गरी चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ।
3: बाढीबाट भएको मानवीय क्षति, घरबारविहीन हुनेहरूले भोग्नु परेका पीड़ा र प्रभावितको व्यवस्थापन अहिलेको मुख्य चुनौती छ। सँगसँगै बाढी प्रभावित क्षेत्रमा सम्भावित अर्को महामारीबाट जोगिन मृत पशु चौपायाको खोजी र बेलैमा सुरक्षित व्यवस्थापनको पनि उत्तिकै खाँचो छ।
2: भोटेकोसीको बाढीबाट प्रभावित जिल्लामा पशुधनको क्षति, सम्भावित महामारी र व्यवस्थापन बारे केन्द्रीय रेफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, विपदका बेला अपाङ्गता भएका व्यक्तिको उद्धारदेखि राहत आश्रय र पुनस्थापनासम्मका व्यवस्था पहुँचयुक्त छैनन्। बाढीमा उनीहरूले जसोतसो ज्यान जोगाए पनि त्यसपछिका दिन झन कठिन बनेका छन्। तर बाढीबाट प्रभावित अपाङ्गता भएका सबै व्यक्तिको अवस्था उस्तै सुरक्षित छ भन्ने यकिन पनि छैन। प्रभावित क्षेत्रमा कति अपाङ्गता भएका व्यक्ति थिए, कति विस्थापित भए, कति बेपत्ता छन् र ककसलाई उद्धार र विशेष सहयोग आवश्यक छ भन्ने पूर्ण तथ्याङ्क अझै संकलन हुन सकेको अवस्था छैन। आजको कान्तिपुरमा खबर छ। यसैबीच भोटेकोशीको हिमबाढीले सड़कसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सड़क सम्पर्क फेरि जोडिएको छ। बाढ़ीले तहस नहस बनाएको सड़क सञ्जालमा तारी खोलाले थपेको अवरोध हटाउँदै नेपाली सेनाले 72 घण्टाको रनिङ टाइममा बेली ब्रिज निर्माण गरेर रसुवाको लाइफलाइन फेरि सञ्चालनमा ल्याएको हो। ताली खोलामाथि पुल बनेपछि गल्छीदेखि देवीघाट, त्रिशुली हुँदै मैलुङ, स्याख्रुबेसी र रसुवागढ़ीसम्मको सड़क सम्पर्क पुनस्थापित भएको छ। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाले जलविद्युत आयोजनाका सुरुङदेखि नदी किनार प्रभावित बस्तीमा खोजी अभियान पनि तीव्र पारेको छ। उद्धारसँगै अवरूद्ध सड़क तथा पुल सञ्चालन, पहुँच मार्ग निर्माण र आपतकालीन स्वास्थ्य सेवा समेत समानान्तर रूपमा अघि बढ़ाइएको खबर गोर्खापत्रमा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: कृषि मन्त्र नार्कसँग
6: बाढ़ीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। लोकसेवा आयोगको परीक्षाप्रति आकर्षण घटेको छ। सरकारी आँकडाले भन्छ अघिल्ला वर्षमा भन्दा यो वर्ष सरकारी जागिरका लागि आवेदन दिनुको संख्या झण्डै 80,000 कम छ। नवयुवा आन्दोलनपछि स्वदेशमै सरकारी जागिर खाने र स्वदेशमा सुरक्षित भविष्यका लागि लोकसेवा परीक्षामा युवाहरूको आकर्षण बढ़ने अनुमान गरिएको थियो, तर लोकसेवा आयोगकै आँकडाले भने फरक विवरण सार्वजनिक गरेको छ। सेवाका विभिन्न परीक्षाका लागि आर्थिक वर्ष 2082-83 3,82,947 आवेदन परे, जबकि आर्थिक वर्ष 81-82 4,59,834 आवेदन परेका थिए। तीमध्ये महिलाको संख्या पुरूषको भन्दा बढ़ी रहेको आयोगका प्रवक्ता पुरूषोत्तम शर्माले जानकारी दिनुभयो। आयोगले हिजो राष्ट्रपति रामचन्द्र पौडेल समक्ष 67 वार्षिक प्रतिवेदन समेत बुझाएको छ, जसमा कुल आवेदन मध्ये 2,09,030 अर्थात 52.47% महिला र 1,82,017.43% पुरूष छन्। प्रतिवेदन अनुसार यो अवधिमा बढ़ुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी तर्फ कुल 2,383 पदका लागि आवेदन म्याग गरिएको थियो। प्रकाशित पद संख्या र प्राप्त आवेदनका आधारमा औसतमा एउटा पदका लागि 250 जनाले प्रतिस्पर्धा गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ।
4: अब विदेशको खबर। येमनमा इरान समर्थित हुथी विद्रोहीले रणनीतिक बन्दरगाह सहर मोखामाथि नियन्त्रण गरेपछि राष्ट्रसंघ सुरक्षा परिषदमा येमनको पछिल्लो अवस्थाबारे छलफल भएको छ। हुथीले लाल सागरको तटीय क्षेत्रमा रहेको मोखा कब्जा गरेसँगै विश्वकै महत्वपूर्ण समुद्री मार्ग मानिने बाब एल मन्देब जलमार्गमा आफ्नो पहुँच थप बलियो बनाएको छ। मोखा बाब एल मन्देबबाट झन्डै 80 किलोमिटरको दूरीमा पर्छ। येमनी सरकारी सैन्य स्रोतका अनुसार हुथी लडाकुहरू लाल सागरका आनिस द्वीपतर्फ अघि बढ़ेका छन्। हुथीको यो विस्तारले लाल सागर हुँदै हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा थप जोखिम बढ़ाएको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। राष्ट्रसंघ भएको छलफलमा येमनमा पछिल्लो समय बढ़ेको सैन्य गतिविधि, हुथीका आक्रमण र त्यसबाट नागरिक तथा समुद्री यातायातमा परेको असरबारे चिन्ता व्यक्त गरिएको छ।
5: काठमाडौँ रेड्सले नेपाल भलिबल लिग एनभीएलको लिग चरणको खेलमा खप्तर फाल्कन्सलाई 3-2 सेटमा पराजित गरेको छ। काठमाडौँले खप्तर विरूद्ध पहिलो सेट 19-25 गुमाए पनि दोस्रो सेटमा 25-18 जित निकाल्दै खेल बराबरीमा ल्यायो। तेस्रो सेट 20-25 खप्तरले जितेपछि काठमाडौँ दबावमा परेको थियो, तर चौथो सेटमा काठमाडौँले 25-19 जित निकाल्दै खेल पाँचौं तथा निर्णायक सेटमा पुर्यायो। निर्णायक सेटमा काठमाडौँले 15-13 जित निकाल्दै 3-2 जित हात पारेको छ। हिजै कर्णाली शिवराजले मधेस वारियर्सलाई 3-1 सेटमा पराजित गरेको छ। यस्तै अर्को खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले सगरमाथा स्म्यासर्सलाई 3-1 सेटमा पराजित गर्दै 12 अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर सोझै फाइनलमा स्थान बनाएको छ। अब फाइनल प्रवेशका लागि काठमाडौँ रेड्स र कर्णाली शिवराज बीच आज बेलुका 6 बजे प्लेअफ खेल हुनेछ। प्रतियोगितामा 6 टोली सहभागी छन्। पुरूष भलिबलको फ्रेन्चाइज लिग नेपालमा पहिलो पटक आयोजना भएको हो। यसको फाइनल खेल भोलि शनिबार हुनेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले कोशी, बागमती, मधेस र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती लुम्बिनी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो वर्षा हुने ठाउँमा बाढ़ी, पहिरो तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
5: भदौ 10 गते आएको भोटेकोशी बाढीमा परि हराएका मध्ये अहिलेसम्म 1380 शव फेला परेको छ। पहिचान भएका 102 शव आफन्तलाई बुझाइएको छ। 1148 शव विभिन्न जिल्लामा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवहरू विभिन्न अस्पतालका शवगृहमा रहेका छन्।
4: पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिरक्षा गर्दै एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टी पुनर्गठन तथा चुनाव समीक्षा सम्बन्धी छुट्टे प्रतिवेदन तयार पार्नु भएको छ। उहाँले महासचिव शंकर पोखरेलमाथि ओलीलाई नेतृत्वबाट हटाएर अन्तर्ध्वंस मचाउन खोजेको गम्भीर आरोप पनि लगाउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: तराई र पहाड़ी क्षेत्रको बीचमा पर्ने चुरे क्षेत्रको दोहन बढ्दै गएको छ। चुरे दोहनका कारण तराई मधेसमा पानी सतह मात्र घट्दै छैन, खेतीयोग्य जमिन बालुवा भरि गएर मरूभूमिमा परिणत हुने चिन्ता समेत बढेको छ।
4: सिभिल सहकारीको ठगीमा दोषी ठहर भएका 16 जनाले दामासाईका आधारमा शेयर सदस्यहरूको 5,67,55,24,000 रकम तिर्नुपर्ने फैसला अदालतले गरेको छ। सहकारी ठगी सम्बन्धी मुद्दामा हिजो सजाय निर्धारण गर्दै जिल्ला अदालत काठमाडौँले कैद जरिवाना र बिगो तिराउने फैसला गरेको हो। भदौ 11 जिल्ला अदालतका न्यायाधीश कृतबहादुर बोहराको इजलासले 16 जनालाई दोषी ठहर गरेको थियो, जसमा सहकारीका संस्थापक रहेका इच्छाराज तामाङ सहित उहाँकी श्रीमती सृजना साक्य तामाङ, दुर्गा प्रसाद समरौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रवीण कुमार प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, मुकुन्द प्रसाद नेउपाने, दान हिरा तुलाधर कंसाकार, नगेन्द्र विमली, रामराज मास्के, हरिप्रसाद रिजाल, लालकाजी गुरूङ र मीना गुरूङ रहेका छन्।
5: सिटी प्रोपर्टीज नवौ नेपाल घर जग्गा तथा निर्माण प्रदर्शनी 2083 आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा प्रदर्शनी यही असोजे 1 गतेदेखि 4 गतेसम्म काठमाडौँको भेगुडी मण्डपको प्रदर्शनी स्थलमा सञ्चालन हुनेछ।
4: शेयर कारोबार मापक नेप्से परिसूचक हिजो 13.85 अङ्कले घटेको छ। अस्ति बुधबार 15.43 अङ्कले घटेर 2545.40 अङ्कमा बन्द भएको नेप्से हिजो फेरि 2 अङ्कले घटेको हो।
5: बाढ़ी पहिरोका कारण बैंक तथा वित्तीय संस्थाको धितो र ऋणीमा परेको प्रभावबारे तथ्याङ्क संकलन भइरहेको छ। नेपाल राष्ट्र बैंकले त्यस्तो तथ्याङ्क संकलन गर्दै रहेको राष्ट्र बैंकका सहप्रवक्ता सुधा श्रेष्ठले जानकारी दिनुभयो।
4: काया कैरनमा अब पालो उखानको,
5: बाबु कमाउने छोरो उडाउने।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: भोटेकोशी बाढ़ीमा क्षतिग्रस्त संरचना पुनर्निर्माणमा 7.25 खर्ब आवश्यक। भोटेकोशी विपदलाई विश्व मञ्चमा उठाउन प्रधानमन्त्रीलाई विज्ञ र कूटनीतिज्ञको सुझाव।
4: सत्तारूढ़ सांसदहरूबाटै सरकारको आलोचना, कार्यशैली सच्याउन ध्यानाकर्षण, प्रसूति सेवा निशुल्क भन्ने पनि, कतिपय महिलाहरू सड़कमै बच्चा जन्माउन विवश।
5: भोटेकोशीको बाढ़ीबाट पशुधनमा ठूलो क्षति, संक्रामक रोग र महामारीको जोखिम, मरेका पशु पंक्षीको बेलैमा उचित व्यवस्थापन गर्न विज्ञको सुझाव।
4: उथी विद्रोहीले यमनको रणनीतिक मुखा सर कब्जा गरेपछि सुरक्षा परिषदमा छलफल, लाल सागरबाट हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा जोखिम।
5: र एनबीएलमा काठमाडौँले खप्तडलाई हरायो, प्लेअफमा आज कर्णालीसँग खेल्ने।
4: र अन्त्यमा आजको कार्टुन, आज हामीले नयाँ पत्रिका दैनिकबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। ग्यास अभाव र उद्योग मन्त्रालयमा भएको फेरबदलको विषयमा यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे रित्तो सिलिण्डर लाइनमा राखेर त्यही सिलिण्डरमा अडेस लगाई टुक्रुक्क बसेर झोक्राउँदै मोबाइल हेरिरहेका छन्। अनि मोबाइलमा खबर देखेर उनी भन्दैछन्, टाइट ग्यास आयो कि भनेको त राजीनामा पो रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: दैलेखमा खोलाले बगाएर एकजनाको मृत्यु, जाजरकोटमा खोलाले बगाउँदा एकजना बेपत्ता।
1: मानसरोवर कैलाशको दर्शन गर्न गएका पर्यटक हुम्लाको हिल्सा नाकाबाट नेपाल फर्किन थाले। 9 पर्यटक समूहले भने आफ्नो यात्रा नै रद्द गरे।
0: प्रदेश सरकारले राउटे समुदायलाई मूल प्रवाहमा ल्याउन नीति ल्यायो। राउटे समुदायको जनसंख्या घट्दो क्रममा।
1: र एसएससी प्रिमियर कपमा नेपाल फाइनल प्रवेश गर्न सफल, ओमान विरूद्ध उत्कृष्ट बोलिङ, उपाधिका लागि युएईसँग भिड्ने। हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट दिलु दावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। दैलेखमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका 2 खोप बजारका 38 वर्षीय ज्वाला साई रहनु भएको छ। हिजो साँझ 5 बजेतिर भगवतीमाई गाउँपालिका 2 सुनखोलामा बगेर उहाँको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ। उहाँ बेस्तारा बजारबाट घर जाने क्रममा सुनखोला तर्दै गर्दा बग्नु भएको थियो। यस्तै चट्याङ लागेर दैलेखको 8-20 नगरपालिकामा एकजना घाइते भएका छन्। घाइते हुनेमा 8-20 नगरपालिका 7 लोडसेनका 46 वर्षीय दुर्गा मिजार रहनु भएको छ। घाइते दुर्गा मिजारलाई उपचारका लागि रकम कर्णाली लगिएको छ। दैलेख प्रहरीले हिजो दिउँसो 4:30 बजे दुर्गाको घरमा चट्याङ परेको जनाएको छ। चट्याङले आँगनमा बाँधेको भैँसी मरेको छ।
1: भरी करिडोर अन्तर्गत जाजरकोटको नलगाड 10 र 11 को सिमानामा पर्ने पाक्सुखार खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन्। नलगाड नगरपालिका 11 दमकाका रत्न बहादुर दमाई खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ। पाक्सुगाडमा वर्षायाममा सर्वसाधारणले जोखिम बोलेर खोला वारपार गर्नुपर्ने बाध्यता रहेको छ। पुल निर्माणका लागि पटक पटक आग्रह गरिए पनि सम्बन्धित निकायले चासो नदिँदा दुर्घटनाको जोखिम बढ़ेको स्थानीयले गुनासो गरेका छन्। स्थानीयले तत्काल सुरक्षित आवत जावतको व्यवस्था गर्न माग गरे पनि सुनवाई नभएको बताएका छन्। पाक्सुगाडमा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको वर्षौं बितिसक्दा पनि निर्माण कार्य भने अघि बढ़न सकेको छैन। साउन 29 गते आएको बाढ़ीले अस्थायी कजुवे र झोलुङ्गे पुल समेत बगाएपछि स्थानीयको आवत जावत थप जोखिमपूर्ण बनेको छ। भेरी करिडोरको महत्वपूर्ण खण्डमा पर्ने ताक्सुगाट हुँदै जाजरकोटबाट डोल्पासम्म यातायात सञ्चालन हुने गर्दछ। स्थानीयले अब पनि पुल निर्माणमा ढिलाइ भए यस्ता घटना दोहोरिन सक्ने भन्दै सम्बन्धित निकायको ध्यान आकर्षण गराएका छन्।
0: सुर्खेत प्रहरीले पश्चिम सुर्खेतको चौकुनेबाट 6 थान भरुवा बन्दुक बरामद गरेको छ। हिजो दिउँसो 4 बजे चौकुने गाउँपालिका 6 स्थित बण्डाल सामदास वनको एक कोठाबाट 3 बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक प्रहरी नायक परीक्षक कविन्द्र सिंह बोहराले बताउनुभयो। इलाका प्रहरी कार्यालय बाबी अञ्चलबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा 6 जनाको प्रहरी टोली खटेर ती बन्दुक बरामद गरेको बोहराले बताउनुभयो। यसबारेमा थप अनुसन्धान भइरहेको छ।
1: जाजरकोटमा भूकम्प गएको झण्डै 3 वर्षपछि बल्ल निजी आवास पुननिर्माणको काम शुरू गरिएको छ। भेरी नगरपालिका 1 र 2 वडाका 188 परिवारले पुननिर्माणका लागि पहिलो किस्ता बापतको अनुदान रकम पाएसँगै पुननिर्माणको काम थालिएको हो। 2080 साल कार्तिक 17 गते बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। पहिलो चरणमा भेरी नगरपालिका 1 का 120 र 2 नम्बर वडाका 68 परिवारलाई पहिलो किस्ता बापतको 50,000 रूपियाँ उपलब्ध गराइएको छ। विपद प्रभावित निजी आवास प्रबलीकरण पुननिर्माण तथा पुनस्थापना अनुदान दोस्रो कार्यविधि 2083 अनुसार रकम भुक्तानी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी दिलीप कुमार सोनीले बताउनु भएको छ। कार्यविधि अनुसार प्रभावित लाभग्राहीहरूले घर निर्माणका लागि 4 लाख रूपियाँ अनुदान पाउने भएका छन्। 80 कार्तिक 17 गते जाजरकोटको बारेकोट गाउँपालिका स्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा 157 जनाले ज्यान गुमाएका थिए। टहरामै चिसोका कारण भूकम्पको पहिलो वर्ष 57 जनाले ज्यान गुमाए भने बाढ़ी पहिरोमा परे 29 जना भूकम्प प्रभावितको ज्यान गएको थियो। पुननिर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष 81-82 21,60,00,000,000 रूपियाँ विनियोजन गरेको छ। तर लामो समयसम्म विस्तृत क्षतिको आकलन डीडीए को काम नटुंगिदा पुनर्निर्माणको काममा ढिलाइ भएको छ। प्रशासकीय अधिकृत सुनिले जाजरकोटमा 14,245 निजी घरको पुनर्निर्माण र 12,744 घर मर्मत गर्नुपर्ने डीडीए प्रतिवेदनमा देखिएको बताउनु भएको छ। सरकारले पुनर्निर्माणमा व्यवस्था गरेको भन्दै कतिपय भूकम्प प्रभावितले भने आफै घर निर्माण शुरू गरेका छन्।
0: उता रूकुम पश्चिममा अझै पनि पुनर्निर्माणको काम शुरू भएको छैन। जिल्लाका 30,850 लाभग्राही कायम गरिएको प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले बताउनु भएको छ। उहाँले 11,297 घरको पुनर्निर्माण गर्ने र 19,553 घरको प्रमाणीकरण गर्ने निश्चित गरेको बताउनुभयो। केही वडामा सम्झौताको काम शुरू भएको छ भने स्थानीय तह हुँदै जिल्ला विपद व्यवस्थापन समितिमा त्यसको लगत आए पनि रकम भने निकासा आएपछि रकम निकास हुने जनाएको छ। रूकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्क बहादुर विष्टले पुनर्निर्माणको काम अझै शुरू नहुँदा प्रभावितलाई बसोबास र जीविकोपार्जनमा समस्या भएको बताउनु भएको छ।
1: काठमाडौँ हुँदै रसुवाको खेरुङ नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्न गएका पर्यटकहरू हुम्लाको हिल्सा नाकाबाट नेपाल भित्रने गरेका छन्। भोटेकोशी बाढ़ीका कारण केरुङ नाका पूर्ण रूपमा अवरूद्ध भएपछि पर्यटक अर्को नाका हिल्साबाट नेपाल फर्किएका हुन्। रसुवाको केरुङ नाकाबाट चीन प्रवेश गरी मानसरोवर कैलाशको दर्शन गर्न गएका बाह्य पर्यटक तथा नेपाली ट्रेकिङ गाइड गरी 168 जना हुम्लाको हिल्सा नाकाबाट भित्रिएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका डीएसपी नन्दबहादुर राउतले 80 जना महिला र 88 जना पुरूष हिल्सा नाकाबाट नेपाल भित्रिएका बताउनुभयो। केरुङ नाका बन्द भए यथा एक साताको अवधिमा उनीहरू हिल्साबाट नेपाल प्रवेश गरेका हुन्। भदौ 10 गतेको भोटेकुसी बाढ़ीका कारण केरुङ नाकामा यातायात सेवा बन्द भएपछि मानसरोवर कैलाश यात्रामा रहेका पर्यटक हिल्सा नाकाबाट नेपाल फर्किएका छन्। पर्यटक भदौ 11 गतेदेखि हिल्सा नाकाबाट नेपाल प्रवेश गरी आफ्नो गन्तव्यतिर लागेका हुन्। यसैबीच नेपाल चीन सीमास्थित हिल्सा नाकाबाट मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने 9 पर्यटक समूहले भने आफ्नो यात्रा रद्द गरेका छन्। रसुवाको भोटेकुसीमा आएको बाढ़ीका कारण यी पर्यटक समूहले हिल्साबाट यात्रा रद्द गरेका हुन्। भोटेकुसी बाढ़ीको त्रासका कारण यात्रा तय गरिसकेका 9 समूहले हिल्साबाट यसपटकको मानसरोवर कैलाश यात्रा रद्द गरेको रिचार्ड ट्रेकका हुम्ला हेर्ने पर्यटक व्यवसायी विष्णुबहादुर रावतले बताउनु भएको छ। यात्राको मिति समेत तय गरिसकेका यी समूहले भोटेकोशी बारीले पुर्याएको क्षतिबाट त्रसित भएर यात्रा रद्द गरेको उहाँले बताउनु भएको छ। यसबाट करिब 150 जना मानसरोवर कैलाश यात्रा गर्ने भारतीय पर्यटकले आफ्नो यात्रा रद्द गरेका छन्। यात्रा रद्द गर्ने क्रम जारी रहेकाले मानसरोवर कैलाश यात्रा गर्ने पर्यटक समूहको संख्या फर्किने समूहको संख्या थप बढ़न सक्ने उहाँको भनाइ छ। बाढ़ीको त्रासले हुम्लाको पर्यटन क्षेत्र पनि प्रभावित भएको उहाँले बताउनु भएको छ।
0: रसुवाको भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएका हुम्लाका 4 जनाको काठमाडौँ स्थित पशुपति आर्यघाटमा पुतला बनाएर दाह संस्कार गरिएको छ। यही भदौ 10 गति गएको बाढ़ीमा परि हुम्लाका 7 जना बेपत्ता भएका थिए। अनिता रावत, जनक बुढा, कविता बुढा र रियांसा बुढाको दाह संस्कार गरिएको हो। अनिता र जनक खारपुना गाउँपालिका एक कोपकाका तथा कविता र रियांसा सर्किकार गाउँपालिका 8 बासिन्दा हुनुहुन्थ्यो। बेपत्ता भएका अर्को 13 दिनसम्म पनि कुनै खबर नआएपछि दाह संस्कार गरिएको हो। बेपत्ता भएका मध्ये यसअघि 1 शव फेला परेको थियो भने अन्य 2 जनाको अवस्था अझै अज्ञात रहेको छ।
1: भोली खबरमा खबरहरूको सिलसिला जारी नै छ। अरूलाई भने यो विश्राम।
2: हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 3 मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। 12 बर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि 12 बर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण सिनियर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बरगद्दाको सामुदायिक भवन मिति केही बदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण सिनियर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण सिनियर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेड क्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुरपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण सेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण सेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-9301 सम्पर्क गर्न सकिनेछ।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
5: मान सरोवर कैलाशको दर्शन गर्न गएका पर्यटक हुम्लाको हिल्सा नाकाबाट फर्किन थाले। 9 पर्यटक समूहले भने यात्रा नै रद्द गरे लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। प्रदेश सरकारले जंगलमा फिरन्त जीवन बिताउँदै आएका राउटे समुदायलाई मूल प्रवाहीकरणमा ल्याउन राउटे मूल प्रवाहीकरण नीति 2083 कर्णाली प्रदेशसभामा अगाडि सारेको छ। पछिल्लो केही वर्षदेखि राउटे समुदायको जनसंख्या घट्दो क्रममा रहेको छ। बालोदेखि बुढासम्म मदिराका लतमा परेका छन् भने बस्तीमै बाह्य नागरिकहरू खुलम खुल्ला प्रवेश उनीहरूको दैनिकी खलबलिएको छ। बाह्य नागरिकबाट यौन हिंसा र दुर्व्यवहारका घटना कारण पनि उनीहरू असुरक्षित बनेका छन्। यही समस्याको समाधानका लागि कर्णाली प्रदेश सरकारले राउटे नीति अगाडि सारेको सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमार श्रेष्ठले बताउनुभयो। 2 दशक यता र सरकारले दिने मासिक भत्ता कति र विभिन्न निकायले दिने सहयोगमै राउटे समुदाय निर्भर भएका छन्। शिकार गर्नका लागि बाँदर नपाइने, सामग्री निर्माणका लागि काठको अभाव र आधुनिकताका कारण बनाएका काठका भाँडाकुँडा समेत बिक्री गर्न छाडिएपछि उनीहरू पूर्ण रूपमा परनिर्भर बनेका छन्। सरकारले अति सारेको नीतिमा सहयोगलाई एकद्वार बनाउनेदेखि राउटे डोरमा रूख रोप्ने लक्ष्यसम्मका योजना समावेश गरेको छ। अस्पतालमा उपचार गर्न नमाने, पढ्नका लागि स्कूल नजाने राउटे समुदायलाई निशुल्क शिक्षा, स्वास्थ्य उपचार र सुरक्षा व्यवस्था मिलाउने नीतिमा उल्लेख रहेको सचिव श्रेष्ठले बताउनुभयो। सरकारले अगाडि सारेको नीतिलाई सर्वकारलाई र मानवाधिकार कर्मीले स्वागत योग्य भनेका छन्। कर्णालीका सल्यान, दैलेख, सुर्खेत, कालीकोट र सुदूरपश्चिमको अछामसम्म फिरन्त जीवन बिताउने राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकालाई स्थायी नागरिक भनेर सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ। 136 जना मात्रै जनसंख्या रहेको राउटे समुदायका लागि सरकारले अघि सारेको नीति कार्यान्वयन गर्न सामाजिक विकास मन्त्रीको अध्यक्षतामा निर्देशक समिति र सामाजिक विकास महाशाखा प्रमुखको अध्यक्षतामा कार्यकारी समिति रहने उल्लेख गरेको छ।
5: सल्यानका सामुदायिक वन उपभोक्ता समूहले सल्लाको खोटो बिक्रीलाई आमदानीको प्रमुख स्रोत बनाएका छन्। जिल्लाको पहाड़ी क्षेत्रमा रहेका सामुदायिक वनबाट संकलन गरिएको खोटो बिक्री गरेर उपभोक्ता समूहले वर्षेनी करोड़ आमदानी गर्दै आएका छन्। खोटो बिक्रीबाट प्राप्त आमदानीको ठूलो हिस्सा वन व्यवस्थापन, सामुदायिक विकास र विपन्न परिवारको आय आर्जनमा खर्च हुने गरेको उनीहरूको दावी छ। डिभिजन वन कार्यालयका अनुसार वर्ष 2082-83 जिल्लाका सामुदायिक वनबाट 33,90,000 किलो खोटो निकासी भएको छ। खोटो बिक्रीबाट 4,59,00,000 भन्दा बढ़ी जिल्ला भित्रिएको छ। कार्यालयका सूचना अधिकारी ललित जंग खड्काले खोटो बिक्रीबाट प्राप्त रकम मध्ये 3,45,00,000 रूपियाँ सामुदायिक वन उपभोक्ता समूहमा जम्मा भएको बताउनु भएको छ। बाँकी 1,13,00,000 रूपियाँ प्रदेश र संघीय सरकारलाई राजस्वका रूपमा बुझाइएको पनि उहाँले बताउनु भएको छ। प्रदेश कोषमा 61,08,00,000 रूपियाँ र मूल्य अभिवृद्धि कर बापत 52,79,000 रूपियाँ पनि जम्मा भएको छ। सल्यानका 613 सामुदायिक वन उपभोक्ता समूह छन् भने कुल भूभाग मध्ये 64% भूभाग वन क्षेत्रले ओगटेको छ। जिल्लाका अधिकांश पहाड़ी क्षेत्रमा खोटे संकलनका सल्लाहका लागि वन रहे खोटो संकलन सल्लाहका वन रहेकाले यी वनबाट खोटो संकलन हुँदै आएको डिभिजन कार्यालयले जनाएको छ। शारदा नगरपालिका साथमा रहेको नयाँ बस्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्णबहादुर थापाले खोटो बिक्रीबाट प्राप्त आमदानी वन व्यवस्थापनसँगै उपभोक्ताको आय आर्जनमा समेत प्रयोग हुँदै आएको बताउनु भएको छ। शारदा नगरपालिकाको जानकी सामुदायिक वन उपभोक्ता समूहले पनि खोटो बिक्रीबाट प्राप्त आमदानी वन विकास र सामुदायिक पूर्वाधार निर्माणमा लगानी गर्दै आएको जनाएको छ। समूहका अध्यक्ष शान्त हमालले खोटो बिक्रीबाट आएको रकमबाट वन विकाससँगै पोखरी निर्माण गरिएको बताउनु भएको छ।
6: बाँकेको डुडुवा गाउँपालिकाले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित वसोबासीको समस्या समाधानका लागि वडा तहबाट निवेदन संकलन शुरू गरेको छ। लामो समयदेखि भूमि अधिकारको प्रतीक्षामा रहेका नागरिकको पहिचान लगत अध्यावधिक तथा जग्गा व्यवस्थापन प्रक्रियालाई अघि बढ़ाउने उद्देश्यले यो कार्य शुरू गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान सम्बन्धी संयन्त्रको समन्वयमा पालिकाका सबै 6 वडामा कर्मचारीको टोली परिचालन गरी निवेदन संकलन गरिएको बताउनु भएको छ। उहाँले वास्तविक भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी तथ्याङ्क अध्यावधि गर्न र भूमि व्यवस्थापन प्रक्रियालाई व्यवस्थित बनाउन निवेदन संकलन शुरू गरेको बताउनुभयो। अध्यक्ष चौधरीका अनुसार निवेदन संकलनपछि प्राप्त विवरणका आधारमा वास्तविक लाभ गराएको पहिचान तथा अभिलेखीकरण गर्न सहज हुने र आगामी दिनमा जग्गा व्यवस्थापन तथा लालपूर्जा वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले निवेदन दर्ताका लागि सम्बन्धित वडा कार्यालयमा उपस्थित हुन सबै योग्य नागरिकलाई आग्रह गरेको छ। निवेदनसँगै नागरिकता प्रमाणपत्र परिवारका सदस्यहरूको विवरण बसोबास पुष्टि हुने कागजात तथा आवश्यक अन्य प्रमाण समेत पेश गर्नुपर्ने जनाइएको छ। निवेदन संकलन कार्य सहज र प्रभावकारी रूपमा अघि बढ़ेको डुडुवाका प्रमुख प्रशासकीय अधिकृत विक्रम गिरीले बताउनुभयो। लामो समयदेखि भूमि अधिकारको प्रतीक्षामा रहेका स्थानीयवासीले निवेदन संकलन शुरू भएपछि आफ्नो विवरण दर्ता गराउने क्रम बढ़ेको गाउँपालिकाले जनाएको छ। यो निवेदन संकलनबाट भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको वास्तविक अवस्था पहिचान हुनका साथै व्यवस्थित अभिलेख तयार हुने विश्वास गरेको डुडुवा कम्दीका स्थानीय राकेश मिश्रले बताउनुभयो।
5: खुसेउसी पर्व आज वैदिक सनातन धर्मावलम्बीहरूले वर्षभरि देव कार्य र कृति कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्राएर मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र कृष्ण औसीका दिन पूजा गरी कुश घर घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने र अरू दिन उखलिएको कुश त्यसै दिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनु भएको छ। सनातन धर्मावलम्बीहरूले कुश तुलसी पिपल र शालिग्रामलाई भगवान विष्णुको अवतारको प्रतीकका रूपमा मान्ने गर्दछन्। आजका दिन घर घरमा राखिएको कुश वर्षभरि हुने देव कार्य एवं प्रीति कार्यमा प्रयोग गरिन्छ। यसै अवसरमा आज छोराछोरीले परम्परा अनुसार आफा बाबुआमालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुवाको मुख हेर्ने चलन रहेको छ। बुवा नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्नो बुवाको नाममा तर्पण पिण्डदान वा श्राद्ध गरी सिधा दिने गर्दछन्। भेरी खबरमा खबरहरूको सिलसिला जारी छ। अहिलेलाई भने यो विश्राम।
7: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा बरसातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ, त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
8: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
7: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुटभित्र सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
8: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
7: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
8: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने। जमिनका प्वालहरू भए पुर्ने। सर्पको आश्रय हुने ठाउँहरू हटाउने। घरको झ्याल ढोकामा जाली राख्ने।
7: सर्प देखिमा टाढीबाट बाटो फेर्ने। सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने। सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
8: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने। सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने। सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने।
7: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने। विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नुपर्छ।
8: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने। बरु लाठी वा औजारको प्रयोग गर्ने। खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ। पोखरी, तलाउ, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्। यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने।
7: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने। नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने। सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
8: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
7: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
8: दंश भएको अर्थात् टोकेको ठाउँलाई तल छारेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने।
7: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने।
8: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने। सुस्ने वा काट्ने जस्ता गलत उपाय न अपनाउने। झारफुक गर्नतिर समय खेर नफाल्ने।
7: नेपाल रेडियो सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
4: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
5: भन्ने लक्ष्य पछ्याएको ओमान 28.1 ओभरमा 60 रनमै अल आउट हुन पुग्यो। ओमानलाई सस्तैमा समेट्ने क्रममा कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह एरेले समान 3, रोहित पौडेल र ललित राजवंशीले समान 2 विकेट लिनुभयो। ओमानका लागि जतिन्दर सिंहले 25 र जितेन रामनन्दीले 13 रन बनाउनुभयो। बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर शुरूआती ब्याटिङ गरेको नेपालले 45.4 ओभरमा सबै विकेट गुमाएर 147 रन मात्र बनाएको थियो। नेपालले दिपेन्द्र सिंह एरीको 51 र बसिर अहमदको 47 रनको मदतमा सामान्य योगफल बनाए पनि जीतका लागि पर्याप्त हुन पुग्यो। बसिर र दिपेन्द्रले 5 विकेटका लागि

0: बाट अब एक जित मात्र टाढा रहेको छ।
1: अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग एनबीएलको फाइनलमा पुगेको छ। लिगको आफ्नो अन्तिम खेलमा सगरमाथा स्मार्ट्सलाई 3-1 हराएर 12 अङ्क सहित शीर्ष स्थानमा रहेपछि सोझै फाइनलमा स्थान पक्का गरेको हो। पहिलो सेट जितेको सगरमाथाले भने त्यसपछि लगातार 3 सेट गुमाउँदा प्रतियोगिताबाटै बाहिरिन पुगेको हो। अन्नपूर्ण 23-25, 25-23, 25-14 र 25-20 विजय भएको हो। अन्नपूर्णको जितमा प्रणाली शिवराज र काठमाडौँ रेड्स पनि प्लेअफमा पुगेका छन्। अन्नपूर्ण स्पाइकर किङ्सले सगरमाथा स्मार्ट्सलाई 3-1 हराएसँगै अन्तिम खेल अघि कर्णाली र काठमाडौँ शीर्ष 3 भित्र रहने पक्का भएको हो। यसैबीच कर्णाली शिवराजले लिगको अन्तिम खेलमा मधेस वारियर्सलाई 3-1 सेटमा हराएको छ। यसैसँगै कर्णाली 11 अङ्कसहित दोस्रो स्थानमा उत्रेको छ भने मधेसले 4 अङ्कका सात पुछारबाट दोस्रो स्थानमा रहेर प्रतियोगिता सकाएको छ। यस्तै काठमाडौँले खप्तर फाल्कन्सलाई 3-2 सेटमा पराजित गरेको छ। जीसँगै 10 अङ्क सहित तेस्रो स्थानमा रहेर काठमाडौँ प्लेअफमा प्रवेश गरेको छ भने एकमात्र अङ्क जोडेको खप्तर पुछारमा रहेको छ। कर्णाली र काठमाडौँ बीच आज साँझ 6 बजे प्लेअफ खेल हुनेछ। उपाधि विजेताले 20 लाख र उपविजेताले 12 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। नेपालमै पहिलो पटक भएको पुरूष भलिबलको फ्रेन्चाइज लिगको फाइनल खेल भने 27 गते हुनेछ।
0: खेल खबरसँगै बेला बिहानको भेरी खबर सकियो। बिदाउन गेलसम्मका मुख्य खबर फेरि एकपटक।
1: दैलेखमा खोलाले बगाएर एकजनाको मृत्यु, जाजरकोटमा खोलाले बगाउँदा एकजना बेपत्ता।
0: मानसरोवर कैलाश दर्शन गर्न गएका पर्यटक हुम्लाको हिल्सा नाकाबाट नेपाल फर्किन थाले, 9 पर्यटक समूहले पनि यात्रा रद्द गरे।
1: प्रदेश सरकारले राउटे समुदायलाई मूल प्रवाहमा ल्याउन नीति ल्यायो, राउटे समुदायको जनसंख्या भने घट्दो क्रममा।
0: र नेपाल एसएससी प्रिमियर कपको फाइनलमा ओमान विरूद्ध उत्कृष्ट बलिङ, उपाधिका लागि युएईसँग भिड्ने। हवस् फेरीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल र दिलु रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
2: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: क्षेत्रमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
1: सिको साकोस भरिगाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक भरिगाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने मिति, समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया। मिति यही भदौ 24 गते।
1: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर। मिति यही भदौ 25 गते।
2: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुरद्वारा। मिति यही भदौ 26 गते।
1: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया। मिति यही भदौ 27 गते।
2: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया। मिति यही भदौ 30 गते।
1: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया। मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया। मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनट प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: सिको साकोस भरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक भरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भदौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भदौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्रहरी सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
4: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: म गर्व गर्दछु मेरो देश नेपाल प्रति, म गर्व गर्दछु हाम्रा पुर्खाहरू प्रति जसले अमेरिका बन्नु भन्दा 8 वर्ष पहिले मेरो देश नेपाल बनाएका थिए। आउनुहोस् हामी सबै एकजुट भई देशको विपत्तिलाई बिर्सेर यो देशलाई अघि बढाऊ।
1: मेरो त तहलाई सरदान जाली खाइते।

देश एउटा साझा फुलबारी हो, जहाँ नाच छला विलय भएको छ। नेपाली पहिचान सहितको मानवतावादको अनुपम पहिचान रहेको मेरो देश नेपाल, लाखौं लाख नेपाली जनताका सपना र पीड़ाका आँसुपछि यो देशलाई गन्तव्यको बाटोमा पुर्याउनु छ।

0: सामुदायिक वनको सभा हल शाहीपुर, मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा, मिति यही भदौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया, मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बक्वा बर्दिया, मिति यही भदौ 30 गते।
0: सिर्जना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया, मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया, मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्रहरी सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

यो हो रेडियो टाइगर 96.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेक का साथमा केपी पोली क्लिनिक भिगाउँ बजार बर्दिया। हिमालय सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 3 मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साविक बानियाभार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बरगद्दाको सामुदायिक भवन। मिति केही बदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 शाहीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेड क्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण। मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98045-99301 सम्पर्क गर्न सकिनेछ।

0: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजा आजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: ये नानी कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
2: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
0: अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मासी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-699-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सिकोसाकोस भरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक भरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सिर्जना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ। त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
1: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काठ, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
0: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ। त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
1: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
0: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
1: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए पुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
0: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
1: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
0: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नु पर्छ।
1: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाव, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्। यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने,
0: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
1: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
0: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
1: दंश भएको अर्थात् टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
0: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने।
1: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, झारफुक गर्नतिर समय खेर नफाल्ने।
0: नेपाल रेडियो सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यस्तो आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ्समै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 9 बजेको छ।
2: भत्किने जोखिम ब्रिक्स सम्मेलनमा जलवायु सहकार्यलाई प्राथमिकता दिँदै भारत चिनिया राष्ट्रपति सी जिनपिङ पनि सहभागी हुँदै र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको भीषण बाढ़ीका कारण 5 जिल्लाका 15 पालिकामा ठूलो संख्यामा घरधुरी तथा जनसंख्या प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 15 पालिका रहेका छन्। बाढ़ीबाट 16,110 घरधुरीका 64,335 जना प्रभावित भएका छन्। प्रत्यक्ष रूपमा बाढ़ीबाट 7,570 घरधुरी प्रभावित छन्। प्रभावित जनसंख्या मध्ये 16,769 पुरूष, 16,192 महिला रहेका छन्। रसुवामा 4 पालिकाका 16 वडा बाढ़ीबाट प्रभावित भएका छन्। नुवाकोटमा 4 पालिकाका 21 वडा प्रभावित भएका छन्। यस्तै धादिङमा 4 पालिकाका 19 वडा प्रभावित भएका छन्। गोर्खामा 2 पालिकाका 10 प्रभावित भएका प्राधिकरणले जनाएको छ। यस्तै चितवनको इच्छा कामना गाउँपालिका वडा नम्बर 3, 4, 5 र 6 प्रभावित छन्। बाढ़ीका कारण क्षति पुगेको करिडोर तथा बफर क्षेत्रभित्र अनुमानित 796 भवन रहेका छन्। ती क्षेत्रमा 910 घरधुरीका 4,090 जना प्रभावित भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन गरेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु, बाल बालिका तथा प्रजनन स्वास्थ्यमा परेको प्रभावको नियमित अनुगमन तथा स्वास्थ्य सेवा सुनिश्चित गर्न समिति गठन गरिएको हो। विपदको अवस्थामा ती सेवामा हुन सक्ने अवरोध तथा स्वास्थ्य जोखिमलाई समयमै पहिचान गरी आवश्यक सेवा उपलब्ध गराउन नियमित अनुगमन आवश्यक देखिएकोले समिति गठन गरिएको हो। भोटेकोशी नदीमा आएको बाढ़ीले नुवाकोटको बितुर र बेलकोटगढ़ी नगरपालिका जोड्ने देवीघाटको ताँदी खोलाको पुल बगाएपछि नेपाली सेनाले 5 दिनमै नयाँ पुल बनाएको छ। भदौ 20 गतेदेखि निर्माण शुरू गरिएको पुलमा हिजो बेलुकीदेखि सबै खाले गाड़ी सञ्चालन भएका छन्। नेपाली सेनाको 14 नम्बर वाहिनी अन्तर्गतको ब्रिजिङ युनिटले 72 घण्टा भन्दा कम कार्य अवधिमा पुल तयार पारेको जनाएको छ। पुलको भार वहन क्षमता 60 टन रहेको छ। जलवायु परिवर्तनका प्रतिकूल प्रभावका कारण भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको क्षतिपछि नेपालले मागेको तत्काल वित्तीय सहायता उपलब्ध गराउने बारे फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज बोर्डले सकारात्मक प्रतिक्रिया जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले 11 दिन अघि पठाएको पत्रको जवाफ दिँदै एफआरएलडी बोर्डका सहअध्यक्ष क्यामिला मिर्नाभा रोड्रिगेज ताभारेज र जर्ज बोरिङस्टङले सम्भावित सहयोगका उपाय खोज्न तयार रहेको बताउनु भएको छ। नेपालको जरूरी अनुरोधलाई यथासक्य छिटो सम्बोधन गर्न कोषका संचालक समितिसँग संलग्न भइरहेको भनी पत्र मार्फत आश्वासन पारिएको छ। प्रतिक्रिया सकेसम्म द्रुत र अर्थपूर्ण होस् भन्नका लागि संचालक समितिले कोषको विद्यमान जनादेश, ढाँचा, संरचना, नीति र प्रक्रियाहरूभित्रका विकल्पकाहरूका बारेमा विचार गर्न सिफारिश गरेको जनाएको छ। नेपालले गरेको अनुरोधलाई एसिया, अफ्रिका, ल्याटिन अमेरिका, अति कम विकसित देश तथा साना टापु विकासशील राष्ट्रहरूको प्रतिनिधित्व गर्ने देश तथा समूहहरूले बलियो समर्थन र ऐक्यबद्धता जनाएका छन्। यही भदौ 23 गते मुस्ताङको लोमानथाङ केन्द्रबिन्दु भएर गएको भूकम्पको पराकम्पनले नेपाल चीन उत्तरी कोर नाकासँग जोड़िएको लोमानथाङ गाउँपालिकाका विभिन्न ठाउँमा 30 भन्दा बढ़ी घर पूर्ण रूपमा क्षति भएका छन्। लोमानथाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरूङका अनुसार लोमानथाङ गाउँपालिका अन्तर्गत लोमानथाङ 5 बाहेक अन्य वडामा भूकम्पले

0: अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2165-96-617,
1: मोबाइल 98-550-6076-8, 98-550-6076-9, 98-511-62-594, 98-510-54-22-4।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाँड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। वैदिक सनातन धर्मावलम्बीहरूले आज कुशी औंसी पर्व मनाउँदैछन्। हरेक वर्ष भदौ कृष्ण औंसीका दिन मनाइने यस पर्वमा वर्षभरि दीपक कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याउने गरिन्छ। धार्मिक मान्यता अनुसार यसरी विधिपूर्वक घरमा राखिएको कुशले परिवारको कल्याण हुने विश्वास गरिन्छ। आजका दिन उखेलिएको कुश वर्षभरि दीपक कार्य र पितृ कार्यमा प्रयोग गरिने सकिने तथा अन्य दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। कुशी औंसीलाई बाबुको मुख हेर्ने दिन तथा पितृ सम्मान दिवसका रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले जीवित बाबुलाई आफूलाई मनपर्ने मिठाई तथा भोजन खुवाएर आदर सम्मान प्रकट गर्छन् र बाबुको आशीर्वाद लिने चलन छ। बाबु दिवंगत भएकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर बाबुको नाममा तर्पण, पिण्डदान तथा श्रद्धा गर्ने र सिद्धादान गर्ने गर्छन्। यसैबीच मधेसको प्राचीन मिथिला क्षेत्रमा आज कुश अम्बसिया पर्व मनाइँदैछ। भदौ औंसीका दिन मनाइने यस पर्वमा मैथिल समुदायले वैदिक मन्त्रोच्चारण सहित धार्मिक विधिबाट कुश संग्रह गरी घरमा राख्ने परम्परा रहेको छ। राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 1923 भदौ कृष्ण कुशी औंसीका दिन जन्मेर विक्रम सम्वत 1953 भदौ कृष्ण कुशी औंसीकै दिन 30 वर्ष उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनका साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको हो। यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको शुरूआत भएको मानिन्छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यतया बदली रहनेछ। हिमाली केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। यस्तै मधेस प्रदेश र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही ठाउँ र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मध्यम वर्षा हुन सक्ने अनुमान छ। ठूलो वर्षा हुने क्षेत्र तथा जोखिमयुक्त ठाउँमा अनावश्यक यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको छ। ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनैतिक प्रतिबद्धता भन्दा व्यावहारिक सहयोग आवश्यक रहेको बताउँदै आउनुभएको छ। यसैबीच चीनिया राष्ट्रपति शी जिनपिङ पनि नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चीनिया विदेश मन्त्रालयले जनाएको छ। अब खेल खबर। पहिलो संस्करणको नेपाल भलिबल लिग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा खेल आज बेलुकी 6 बजे शुरू हुनेछ। एनभीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लिग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको छ। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनल पुग्ने लक्ष्यमा छ भने कर्णाली लेग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आज खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीबाट 15 पालिकाका 16,000 भन्दा बढ़ी घरधुरी प्रभावित, झण्डै 65,000 नागरिक पीड़ामा। नेपाललाई वित्तीय सहायता दिन लस एण्ड ड्यामेजको सकारात्मक सहायता छिटै उपलब्ध गराउन पहल गर्ने आश्वासन। मुस्ताङको लोमानथाङमा भूकम्पबाट 30 घरमा क्षति, धेरै घर चिरा परेकाले भत्कने जोखिम। ब्रिक्स सम्मेलनमा जलवायु सहकार्यलाई प्राथमिकता दिँदै भारत चीनिया राष्ट्रपति शी जिनपिङ पनि सहभागी हुने। र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
1: आफ्ना लागि दौरा सुरुवाल कोट अफिसको ड्रेस केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा साडी अनि धोती किन्न जानुपर्ने
2: त्यो सँगै सिरक डसना अनि सिरानी पनि बनाउन छ यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा
3: ल यतिको लागि पनि चिन्ता किन भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल साडी ब्लाउजको कपडा सँगै तन्ना सिरक डसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर बिन्तीराम राजभन रुक्मिणी वस्त्रालय भुरीगाउँ बजार बर्दिया देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो सम्पर्क मोबाइल नम्बर 9861086993
5: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ यदि छ भने अब तपाईँको लागि खुसीको खबर काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ यदि तपाईँलाई ग्यास एसिडिटी पेट पोल्ने खाना नपच्ने डकार धेरै आउने पेट फुल्ने तथा भारी हुने अल्सर बारम्बार पेट दुख्ने अपान्न वाए टाइफाइड एच पाइलोरी संक्रमण कब्जियत वा पखाला गल ब्लाडर स्टोन फ्याटी लिभर जन्डिस हेपाटाइटिस ए बी सी कलेजो सुनिने सिरोसिस कलेजोमा पानी जम्ने कलेजोमा सिस्ट वा ट्युमर अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस् पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस् स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस् याद राख्नुहोस् प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी बीपी चोक नेपालगंज नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य फोन नम्बर 081530105 र 9703500450
6: होइन दिदी किन निराश भएर बस्नु भएको
7: छोराको बिहेको दिन पनि आइसक्यो आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी
6: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि
8: हाम्रा सेवाहरू हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र हारबाला छड्के तिलहरी फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ
9: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि
10: प्रोप्राइटर नरेश सुनार नरेश सुनचाँदी पसल भुरीगाउँ बजार बर्दिया सम्पर्क मोबाइल नम्बर 9084854304
11: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही भदौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भदौ 27 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
2: हो त नि रेडियो टाइगर आयो।
3: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सधैं बाज्ने।

0: सिकोसाको छोरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक छोरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भदौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भदौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनट प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बरगताको सामुदायिक भवन मिति केही बदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन मिति बदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 घोडरी माछट चोक स्थित रेड क्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुगपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसन्दुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93-301 सम्पर्क गर्न सकिनेछ।

0: 10 बजेको छ। पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही भदौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भदौ 27 गते शनिबारको दिन
0: दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
2: हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 3 मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण सिएर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बरगद्दाको सामुदायिक भवन। मिति त्यही भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण सिएर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 शाहीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन, गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण सेवा सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुगपानी, खैदार, गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण सेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण। मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेवलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण सेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-99-301 सम्पर्क गर्न सकिनेछ।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081 533 719, 98 4

0: 2229 र 98605 2229।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यी भनौ 27 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: सिकोसाको भरि गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक भरि गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भदौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भदौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछ।

0: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए। ओ महाराज है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका एक, भुरी गाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।

0: गर्जन छ सधैँ बाजु झैं रेडियो टाइगर 99.2 MHz।
1: हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 3 मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शिरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शिर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण सिएर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बरगद्दाको सामुदायिक भवन मिति केही बदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण सिएर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 शाहीपुर गाउँ स्थित समिति भवन मिति बदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण सिएर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेड क्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुपानी खैलार गिदरपुर

वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यु बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसदुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93-301 सम्पर्क गर्न सकिनेछ।

0: 个呀呀队，喽，哎呦哎呦，我的小子，呀呀，
1: 我等你 ，Radio Tiger 哎呦。
2: यो रेडियो टाइगर 99.2 MHz गर्जन सस्नदै बाघ्छिन रेडियो टाइगर स्टुडियो टाइम अहिले दिउँसोको 3 बजेको छ।
3: राष्ट्रको शान किसान
4: A complete piping solutions.

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशीको बाढ़ीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला। स्वास्थ्य मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो। सांसदहरूद्वारा बाढ़ी, सड़कमै बच्चा जन्माएको घटना, ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण। बाढ़ी प्रभावित महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई। प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको कांग्रेस सभापति थापाको आरोप। प्रधानमन्त्री र शीर्ष उद्योगी व्यवसायी बीच छलफल। चीन र इरानले जासूसीका लागि एआईको प्रयोग गरिरहेका अमेरिकी कम्पनी एथ्रोपिक्सको दावी। हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा। र इंग्ल्याण्डका रुई सहलले न्यूक्यासलसँग सन् 2031सम्मका लागि नयाँ सम्झौता गरे। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। विनाशकारी बाढ़ीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कको आधारमा प्रभावित नागरिकको प्रारम्भिक आकलन संख्या आकलन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला भएको भेटिएको पनि बताउनुभयो। अन्य स्वास्थ्य सम्बन्धी समस्या अहिलेसम्म देखा नपरेको सचिव डाक्टर देवकोटाले बताउनु भएको छ। भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढ़ाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको पनि उहाँले बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली खटाएको स्वास्थ्य र तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको टोली खटिएको हो। प्रभावित क्षेत्रमा शुरूदेखि नै स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बाल बालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। टोलीमा कान्ति बाल अस्पतालकी बाल रोग विशेषज्ञ डाक्टर बीना प्रजापति, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खड्का रहनु भएको छ। टोलीले नुवाकोट र रसुवाका बाढ़ी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु, बाल बालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ।

0: लाई तुरन्तै भर्ना नगर्दा सड़कमै बच्चा जन्माउनु परेको घटनाबारे अब यस्ता घटना दोहोरिन नदिन छानबिन गरी दोषी पक्षलाई कार्यवाही गर्नुपर्ने माग गर्नुभयो। एमालेका सांसद भूमिका लिम्बू सुब्बा र नेपाली कांग्रेसका सांसद गीता गुरूङले पनि सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो। त्यस्तै रासोपाकी सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले ग्यास कुर्दै नागरिक भोकभोकै बस्नुपर्ने अवस्थातर्फ लक्षित गरी लासामा सुन्छ कान मेरो बुच्चै भने जस्तो भएको बताउनुभयो। ग्यास अभाव हो भने सरकारले आज नै ग्यास छैन भनी घोषणा गरी नागरिकलाई दाउरा खोजेर भात पकाऊ भन्न सक्नुपर्ने उहाँले बताउनुभयो। मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढ़ी हुने तामाङको भनाइ छ। यसैबीच कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको आउँदो असोज 15 गतेसम्मको कार्यतालिका तय गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रमा महिला बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी राहत घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन दबाव र झुट्टा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर तिमुरे खट्टेखोला स्याफ्रुबेसी आकुबेसी र मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। पीड़ितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनु भएको छ। समितिले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सवालमा अध्ययन अनुसन्धान तथा समन्वयका लागि विषयगत क्लस्टर अनुसार उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ। भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। भोटेकोशी बाढ़ीको आज 17 दिन खोज उद्धार तथा राहत व्यवस्थापनका काम भइरहेको पनि प्राधिकरणले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 साल डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामशाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
2: सिधा कुरा।

0: प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सृजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने समेत बताउनु भएको छ। तर ती उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समय देखि थुप्रिएको ऋण ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड़ छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुनर्निर्माणको लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आज काठमाडौँमा गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्न मनै नपर्ने टिप्पणी गर्नु भएको हो। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयबाट सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको सभापति थापाले आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा जोड़ दिनुभयो। दुग्ध विकास संस्थान, हेटौँडा कपड़ा उद्योग र नेपाल औषधि लिमिटेड लगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने थापाको भनाई छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र शीर्ष उद्योगी व्यवसायी बीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारको विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय गरिएको भेटवार्ता झण्डै 2 घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व राज्य मन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान लगायत सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। अब विदेशको खबर। चीन, इरान लगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय एआईको प्रयोग बढ़ाउँदै गएको अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ। एन्थ्रोपिकले यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट संचालित राज्य प्रायोजित निगरानीका कैयौं अभियान पत्ता लगाएर अवरूद्ध गरेको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ। प्रतिवेदन अनुसार हङकङका प्रजातन्त्र समर्थक, केही अल्पसंख्यक समुदाय तथा विदेशमा रहेका इरानी सरकारका विरोधीहरू त्यस्ता निगरानी अभियानको निशानामा परेका छन्। एन्थ्रोपिकले हतियार डिजाइन, शंकास्पद जैविक अनुसन्धान र डेटिङ ठगी एआई प्रयोग गर्ने प्रयास समेत रोकेको जनाएको छ। कम्पनीले चिनिया एआई कम्पनी मुनसट र डिपसिकले आफ्ना प्रयोगकर्ताका प्रश्नको जवाब तयार गर्न गोप्य रूपमा क्लाउड प्रयोग गरी प्राप्त तथ्याङ्कबाट आफ्ना एआई मोडेल सुधार गरेको आरोप लगाएको छ। अब खेल खबर। न्यूक्यासल युनाइटेडका डिफेण्डर लुइस हलले क्लबसँग सन् 2031सम्म कायम रहने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। म्यान्चेस्टर युनाइटेडको चासोको केन्द्रमा रहेका इंल्याण्डका 22 वर्षीय खेलाड़ी हलले आफ्नो साबिकको सम्झौतामा 2 वर्ष थप गर्न सहमति जनाएका हुन्। सन् 2023मा चेल्सीबाट न्यूक्यासलमा आबद्ध भएता उनले क्लबका लागि 106 खेल खेलेका छन्। चार भन्झेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीको बाढ़ीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला। स्वास्थ्य मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो। सांसदहरूद्वारा बाढ़ी, सड़कमै बच्चा जन्माएको घटना, ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण। बाढ़ी प्रभावित महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई। प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको कांग्रेस सभापति थापाको आरोप। प्रधानमन्त्री र शीर्ष उद्योगी व्यवसायीबीच छलफल। चीन र इरानले जासूसीका लागि एआईको प्रयोग गरिरहेका अमेरिकी कम्पनी एन्थ्रोपिक्सको दावी। हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा। र इंल्याण्डका लुइस हलले न्यूक्यासलसँग सन् 2031सम्मका लागि नयाँ सम्झौता गरे।
1: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।
2: चाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
3: यही भदौ 27 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि चाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
3: यही भदौ 27 गते शनिबारको दिन
2: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त।
5: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
4: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-97-774।
6: केपी पोलिक्लिनिक भुरीगाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना
3: यी भनौ 27 गते शनिबारको दिन
6: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सिकुसाको भुरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ गर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भदौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुरद्वारा मिति यही भदौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौं।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही भदौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भदौ 27 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
2: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: यो हो तपाईँको आफ्नै रेडियो रेडियो टाइगर 99.2 MHz रेडियो टाइगर स्टुडियो टाइम यति बेला अपराह्नको 4 बज्यो
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
4: यही भदौ 27 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्
4: यही भदौ 27 गते शनिबारको दिन
3: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान पाठेघरको जाँच लामो समयसम्म पेट दुख्ने समस्याको जाँच पत्थरीको जाँच पित्त थैली तथा कलेजोको जाँच छातीमा भएको गाँठा गुठीको जाँच थाइराइड स्क्यान सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597
5: के तपाईँलाई दुनाटपरी चाहिएको छ पूजा आजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् थोकमा खरिद गर्नका लागि दुना 10 देखि 30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन साथै अर्डर अनुसारका विभिन्न साइजका दुनाटपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ थप जानकारीका लागि ग्रामीण महिला दुनाटपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672 98224-21679 र 98125-10349
6: असौ साल त ढुक्क नारे बल्ली
7: हाँ त पोर्सालिक बास सम्झोट आम्मिन्दर लक्ती रहट बरा पानी बर्सबेर अस्तिक चिम्चाम कहाँ रहेछ जाए त सोचोट ल ठिक ठिक कम घर डान डान पानी वर्ष टिके मन छटपटाइ लाग
6: हाँ त धन्न ब्यालम्ब ढिक ढिकम से सुरक्षित ठाउँमा सरले नारी बत्ती
7: हाँ हो बदा
8: बर्खक ब्यालम्ब बहिया ढ्यार जोखिम रहत उह मार बहिया से बचकला पहिला सावधानी अपनाए लड्या खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण पर सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बर्खक ब्यालम संक्रमण के डर ढ्यार हुलक ओर से पानी ढिका के पी स्वच्छता में ख्याल करी
9: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन सँगै बाढ

हिमालय सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरदनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण सिएर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 वर्गताको सामुदायिक भवन मिति यही भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण सिएर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण सिएर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेड क्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैडार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण सेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण सेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिनेछ।

0: सिकोसाकोस भरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक भरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भदौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भदौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचरनेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्दैन।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही भदौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भदौ 27 गते शनिबारको दिन
0: दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठागुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज गर्जन सस्मदै बाघ्झैं
1: केटी पोली किन्नी गुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना
2: यही असोज 9 गते शुक्रबारको दिन
1: पेट छाती सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।

0: खुबै हुन थाल्यो, गाह्रो पो भयो त बाबा।
1: ल काका, किन चिन्ता गर्नु भएको, घर संसार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: होइन दिदी, किन निराश भएर बस्नु भएको?
4: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेको छु नि बहिनी।
3: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
5: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
6: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
7: प्रोपराइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-484-54-304।
8: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
9: यही भदौ 27 गते शनिबारको दिन
8: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
9: यही भदौ 27 गते शनिबारको दिन
8: दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
10: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: सिकोसाकोस भरि गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक भरि गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण हेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भदौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुरद्वारा मिति यही भदौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: कष्टै कष्टले भरिएको यो संसारमा येशू मात्र हुन् एक सत्य शरण, निराशा र अध्ययारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्। तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशारहित, अनर्थक र पट्टै लाग्दो बन्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।
1: प्रस्तुत आशाको किरण रेडियो कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत छ। ईश्वरीय वचन सुन्ने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण श्रोताहरूको बीचमा आज म तपाईँले के गर्नुपर्छ भनेर जान्नुहोस् भन्ने विषयमा यो सन्देश लिएर आएको छु। सुनेर सबैजना आशित हुनुहोला। जब हामी नयाँ परिस्थिति र अवस्थामा हुन्छौँ, हामी सबैजना आफैबाट केही पाउने अपेक्षा गर्दछौँ, केही कुरा जान्न हामीलाई मन लाग्छ। जुनसुकै काम गर्दा पनि उत्तम परिणाम कसरी प्राप्त गर्न सकिन्छ भनेर हामी निरन्तर खोजिरहन्छौँ। जब म जवान थिएँ, जब मैले विद्यालयको अध्ययनलाई सकाएँ, त्यसपछि केही गर्ने भनेर मेरो मनमा एउटा उत्सुकता जाग्यो। त्यही समयमा एकजना दाजुले, उहाँको एउटा कुखुरा पालन फार्म रहेछ र उहाँले त्यहाँनिर काम गर्नको निम्ति मलाई भन्नुभयो। म एकदम खुसी भए र मैले त्यहाँनिर ह्याचरीमा काम गर्न थाले। जब म पहिलो पटक त्यहाँ पुगे, उहाँले मलाई त्यो काम गर्ने स्थानमा लानुभयो। म त्यहाँ थिएँ, बिस्तारै उहाँले मलाई सबै कुरा देखाउनु भयो, कसरी काम गर्नुपर्छ, उहाँले कसरी मबाट काम चाहनुहुन्छ सबै कुरा उहाँले भन्नुभयो। त्यसपछि मलाई उहाँले देखाउनु भएको र भन्नुभएको कुरालाई पालन गरेर के काम गर्नुपर्ने हो भन्ने कुरामा एउटा अपेक्षा र आशा गरियो। कुरा त्यही हो, कसैले हामीलाई केही कुरा सिकाउनुहुन्छ अनि हामीले के गर्नुपर्छ भन्ने कुरा हामी आफैले पनि थाहा पाउनुपर्छ। हामीले नयाँ अनुभव, नयाँ काम गर्न मन पर्छ हामी प्रत्येकलाई। यहाँनिर पनि आज हामी एउटा घटना पाउँछौ। जब येशूले 12 चेलाहरूलाई बोलाउनु भयो र सेवकायको एउटा पूर्ण रूपरेखा देखाएर आज्ञा गरेर उनीहरूलाई पठाउनको निम्ति यो निर्देशन दिनुभएको छ। उहाँले उनीहरूलाई के गर्नुपर्छ भन्ने कुरा स्पष्ट रूपमा बताउनु भएको छ। हामीले उहाँले भन्नुभएको वचनबाट सिक्नु पर्छ। त्यसैले आउनुहोस्, हामी मत्तीको पुस्तक 10:8 लिएर 15 यस खण्डलाई पाठ गर्नेछौ। लेखिएको छ, बिरामीलाई निको पार, मरेकालाई जीवित पार, कुष्ठ रोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल, तिमीहरूले सित्तैमा पायो सित्तैमा दियो, तिमीहरू आफ्ना पटुकामा सुन चाँदी तामाको सिक्का नबोक, यात्राको निम्ति झोलो र 2 दौरा जुत्ता लौरा नल्यो, किनभने खेतालाले उसको भोजन पाउनु पर्छ। जुन शहर कि गाउँमा तिमीहरू पस्छ, त्यहाँ को योग्य छ भनी खोज र त्यहाँबाट विदा नभएसम्म त्यही बस। त्यस घरभित्र पस्दा अभिवादन गर, त्यो घर योग्य छ भने तिमीहरूको शान्ति त्यस घरमा आओस्, तर त्यो योग्य रहेनछ भने तिमीहरूको शान्ति तिमीहरूमै फर्किआओस्। यदि कसैले तिमीहरूलाई ग्रहण गरेन वा तिमीहरूको वचन सुनेन भने त्यस घर अथवा शहरबाट निस्कँदा आफ्नो खुट्टाको धुलो टकटक्याइदियो। साँच्चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको दशा भन्दा बरु सदोम र गमोराको हालत बढी सहनीय हुनेछ। यस खण्ड पढ्दा तपाईँले यो पनि बुझ्न सक्नुहुन्छ कि हामीले के गर्नुपर्छ। प्रभुले आफ्नो विशेष कामको लागि विशेष मानिसहरूलाई छान्नुभयो र त्यसपछि तिनीहरूलाई विशेष निर्देशन दिनुभयो ताकि उनीहरूले के गर्ने भन्ने कुरा जानुन्। आउनुहोस्, ती निर्देशनहरूलाई आज हामी हेर्नेछौ। पहिलो कुरा, आफ्नो काममा ध्यान केन्द्रित गर्नुपर्छ। यो कुरा सकारात्मक र नकारात्मक दुवै निर्देशनमा आधारित छ। यहाँ हामी देख्न सक्छौ, पहिलो कुरा सकारात्मक पक्ष, उहाँले भन्नुभयो, बिरामीलाई निको पार, कुष्ठ रोगीहरूलाई शुद्ध पार, मरेकाहरूलाई जीवित पार, भूतहरू निकाल, उनले त्यही गर्नुपर्ने थियो र यसैको निम्ति प्रभुले उनीहरूलाई पठाउनु भएको छ। यो कामको पक्षलाई हेर्ने हो भने यो शारीरिक रूपमा र आध्यात्मिक रूपमा दुवै क्षेत्रमा यो फैलिएको थियो। त्यसपछि उहाँले भन्नुभयो, जसरी तिमीले सित्तैमा पाएका छौ त्यसै नै सित्तैमा दियो। प्राय मानिसहरू प्रभुको काममा, सेवकाईमा यही सकारात्मक पक्षमा बुझ्नको निम्ति असफल हुन्छ, तर यसले स्पष्ट रूपमा बताउनु भयो कि उनीहरूले के गरेको उहाँले अपेक्षा गर्नु भएको थियो भन्ने कुरा स्पष्ट रूपमा भन्नुभएको छ। त्यसपछि उहाँले नकारात्मक पक्षबाट पनि केही कुराहरू भन्नुभएको छ। उहाँले भन्नुभयो, आफ्नो लागि सुन चाँदी तामा थैलीमा केही कुराहरू पनि नराख। यसको अर्थ उनीले चिन्ता गर्नु पर्दैन। आफ्नो सेवकाईको भौतिक पक्षहरूको बारेमा चिन्ता नगर्नुहोस्, किनकि कामदार आफ्नो खानाको लागि योग्य हुन्छ। यसले यो जनाउँदैन कि उनीहरूले आफ्नो स्वयंको हेरचाह गर्नु पर्दैन, यो भनेको होइन। यो पनि होइन कसैले तिमीहरूको वास्ता गर्दैन भनेको पनि होइन। तर उनीहरूले आफ्नो ध्यान र ऊर्जा शक्ति आफ्नो हातमा रहेको काममा दिनुपर्छ। यहाँनिर हामीलाई भोजनको निम्ति, शरीरको निम्ति भन्दा पनि आध्यात्मिक कुरा, आत्मिक कुराको निम्ति बढी चाह गर्नुपर्छ। कम महत्वपूर्ण कुरामा हामीले हाम्रो समय ऊर्जा खेर फाल्नु हुँदैन भनेर भन्नुको मुख्य आशय यो हो। प्रभु यीशुले आफ्नो चेलाहरूलाई यही कुराको निर्देशन दिनुभयो। मित्रहरू, म तपाईँलाई भन्दछु, हामीले पनि आफ्नो प्रयास सबैभन्दा महत्वपूर्ण कुरामा केन्द्रित हुनु पर्दछ। यसले जीवनको आध्यात्मिक पक्षको बारेमा विशेष प्रकारले यहाँ भन्नुभयो, अर्थ दिनुभयो। हाम्रो पनि ध्यान यसैमा केन्द्रित हुनुपर्छ जुन चाहिँ नाश भएर जाने होइन, तर यो बढी महत्वपूर्ण छ। हाम्रो जीवनको मुख्य यही कुरामा केन्द्रित हुनु पर्दछ, आत्मिक कुरामा। योग्य मानिसहरूसँगको हाम्रो संगति हुनुपर्छ। एउटा सामाजिक निर्देशन हो। उहाँले भन्नुभयो, तिमीहरू कुनै शहर वा गाउँमा प्रवेश गर्दा योग्य मानिसहरू खोज, आदरको योग्य, जसलाई योग्य भनिन्छ, उनीहरूको घरमा तिमीहरू बस्नुपर्छ। छिमेकीहरूलाई सोध्नुहोस्, यो शहरमा को योग्य छ? त्यो साँच्चै एउटा अद्भुत विचार हो, होइन त? यसले भन्नुभयो, जब तिमीहरू को योग्य छ भने थाहा पाउँछौ, उनीहरूको घरमा बस्छ। तिमीहरूको काम नसकेसम्म त्यही नै बस्छ। एक ठाउँमै बसिरहनु, बसाइको लागि ठाउँ बदलिरहनु हुँदैन। यो निर्देशनलाई थाहा गर्दै जाँदा तपाईँ र म यहाँ देख्न सक्छौ, यहाँ भनिएको छ, अब यहाँनिर को योग्य छ भनेर सोध्नु उहाँले भन्नुभयो। यो विचारमा एकछिन ध्यान दिनुहोस्। चेलाहरूले यसले दिनुभएको निर्देशनलाई पालन गरे र हरेक घरमा गएर त्यहाँका छर छिमेकीलाई सोधे, को चाहिँ मानिस यहाँ योग्य छ भनेर। किनकि यसलाई थाहा थियो, उनीहरूलाई बस्नको निम्ति कोही योग्य मानिस चाहिन्छ र सहयोगी मानिस चाहिन्छ। जुन घरमा उनीहरू बस्नेछन् त्यो घरमा मानिसहरूले उनीहरूलाई सहायता गर्नुपर्नेछ। त्यसैले उहाँले यसरी भन्नुभयो, जब तिमीहरू त्यो घरमा प्रवेश गर्छौ, अभिवादन गर र त्यो घरमा तिमीहरूको शान्ति रहोस्। यदि योग्य छ भने तिमीहरूको शान्ति त्यहाँ रहनेछ, तर यदि योग्य छैन भने तिमीहरूको शान्ति तिमीहरू सँगै फर्कनी आउनेछ। यसरी त्यहाँ एउटा शान्तिको संगति, एउटा मिलापको सेवा र परमेश्वरको उपस्थितिको एउटा न्यानो पन्त्या हुनेछ। यही सन्दर्भमा म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। जब हाम्रा प्रिय मित्रहरू हाम्रो घरमा मलाई भेट्न आए, एक भाइले भन्नुभयो, यस घरमा शान्ति रहोस्। यो कति सुन्दर कुरा हो, कति आशित कुरा हो। मैले त्यसको धेरै कदर गरे। अर्को समयमा जब म मेरो मित्रको घरमा गए, त्यहाँ उहाँको वृद्ध बुबा हुनुहुन्थ्यो र उहाँले भन्नुभयो, बाबु, हाम्रो घरमा आशिषको लागि प्रार्थना गरिदिनुहोस्, ताकि परमेश्वरको आशिष मेरो घरमा रहोस् भनेर उहाँले भन्नुभयो। मैले गरे, यो मलाई अति नै राम्रो अभ्यास लाग्यो। यसले पनि यहाँ भन्नुभयो, तिमीहरूले योग्य र असल मानिसहरूसँग संगति गर्नुपर्छ, आफ्नो शान्ति उनीहरूको घरमा तिमीहरूले ल्याउनु पर्छ। त्यसपछि उहाँले थप्नुभयो, जबसम्म तिमीहरू त्यो शहरमा छौ, त्यो घरमा बस्छौ, तिमीहरूको आशिष त्यो घरमा रहिरहनेछ। त्यसैले हामीले पनि योग्य र असल मानिसहरूलाई भेट्टाउनु पर्छ, उनीहरूसँग संगति गर्नुपर्छ। निश्चय नै प्रभु यीशुले पनि चेलाहरूलाई यही कुराको निर्देशन दिनुभयो। हामी अर्को बुदामा जानेछौ। यो अर्को बुदा हो, इच्छा शक्ति सहित घोषणा गर्नुहोस्। यो अति कठिन छ तर आवश्यक छ। धेरै मानिसहरूले यो कुरा सुन्नेछन्, धेरैले अस्वीकार पनि गर्नेछन्। तर जसले अस्वीकार गर्छन् तिनीहरूलाई चेलाहरूले के गर्ने? प्रभु यीशुले भन्नुभयो, जसले तिमीलाई स्वागत गर्दैन, तिमीले दिएको वचन उनीहरू सुन्दैनन्, त्यो घर र शहरबाट निस्कदा तिमीहरूको खुट्टाको धुलो पनि त्यही टकटक्याइदेऊ। यसको अर्थ उनीहरूलाई छोडिदिनुहोस्। जसले अस्वीकार गर्छन् उनीहरूलाई छोडेर आफ्नो खुट्टाको धुलो पनि टकटक्याएर आफ्नो बाटो लाग्यो, जसले उनीहरूको विरुद्धमा यो कुरा साक्षी हुनेछ। तर यसो त्यही रोकिनु भएन, उहाँले अझै भन्नुभयो, न्यायको दिनमा ती शहरहरूको स्थिति सदोम र गमोरा भन्दा पनि गाह्रो हुनेछ। सदोम र गमोरा अब्राहमको समयमा अस्तित्वमा रहेका अति नै प्रख्यात शहर थिए, तर तिनीहरू यति दुष्ट भए कि परमेश्वरले स्वर्गबाट आगो र गन्धक बर्साएर त्यो शहरलाई र त्यहाँका मानिसहरूलाई नष्ट गर्नुभयो। तर यसरी चेलाहरूलाई भन्नुभयो, जसले यो वचन, यो प्रचार, यो सन्देश अस्वीकार गर्दछ, त्यो शहर पनि न्यायको दिनमा यो भन्दा पनि अझ गम्भीर र दयनीय हुनेछ। यो साँच्चैकै गम्भीर कुरा हो। एक दिन आउँदैछ जब सबैको न्याय हुनेछ। जसले सुसमाचार अस्वीकार गर्छन् तिनीहरूले त्यो दिन सामना गर्नुपर्नेछ। मित्रहरू, म तपाईँलाई भन्नै पर्छ, न्यायको दिन आउँदैछ। म तपाईँलाई विन्ती गर्दछु, सुसमाचारको सन्देश सुन्नुहोस्, आफ्नो कान बन्द नगर्नुहोस्, अस्वीकार नगर्नुहोस्, प्रभुको वचन सुन्नुहोस्। आफ्नो हृदय र मन मुक्तिदातातर्फ खोल्नुहोस्। मैले तपाईँलाई भन्न लागे कुरामा ध्यानपूर्वक सुन्नुहोस्, ताकि तपाईँ पनि प्रभु कहाँ आउन सक्नुहुन्छ। यो निर्देशनहरू पालन गरेर हामीले आज चेलाहरूले के गर्ने भनेर बुझ्न सक्छौ। चेलाहरू जस्तै हामीले पनि हाम्रो आफ्नो काममा ध्यान दिन सक्छौ, योग्य असल मानिसहरूसँग संगति गर्न सक्छौ, र अस्वीकार गर्नेहरूलाई हामी छोडिदिनु पर्छ, र जसले स्वीकार गर्दछन् उनीहरूको जीवनमा आशिष पोल्नु पर्छ। मलाई आशा छ तपाईँ पनि त्यस्तै व्यक्तिमा पर्नुहुन्छ। स्वीकार गर्ने व्यक्तिमा तपाईँ पनि गनिनुहुन्छ, अस्वीकार गर्ने व्यक्तिमा होइन। म तपाईँलाई आग्रह गर्न चाहन्छु, यो आशिषलाई आफ्नो जीवनको एउटा भाग बनाउनु।

0: प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेकपा एमाले समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको प्रतिवेदन पेश भएको छ। केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज बसेको बैठकमा संयोजक थापाले महासचिवका तर्फबाट तयार भएको र मेरो भन्दै दुवै प्रतिवेदन पेश गर्नुभएको हो। छलफलका क्रममा छुट्टा छुट्टै प्रतिवेदन बनाउन उपयुक्त नहुने भन्दै सबै विषय समेटेर एउटै प्रतिवेदन तयार गरी सचिवालयमा पेश गर्ने, त्यसका लागि प्रस्तुत भएका दुवै प्रतिवेदनको अध्ययन गरी थप छलफल गर्ने निर्णय सहित आजको बैठक सकिएको छ। एमालेका उपमहासचिव तथा प्रवक्ता लेखराज भट्टका अनुसार दुई दिन प्रतिवेदन अध्ययन गर्ने गरी कार्यदलको बैठक स्थगित गरिएको छ।
4: नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डाक्टर सुनिल कुमार शर्माले आर्थिक अभावको कारण उपचार गर्न नसक्ने 1000 बिरामीको शल्यक्रिया निशुल्क गर्ने घोषणा गर्नुभएको छ। काठमाडौँमा आज भएको कार्यक्रममा बोल्दै उहाँले काठमाडौँ मेडिकल कलेज केएमसी र कोट अनि विराटनगरको नोबेल मेडिकल कलेज मार्फत 1000 बिरामीको गम्भीर रोगको शल्यक्रिया निशुल्क गर्ने घोषणा गर्नुभएको हो।
5: लगातार दुई दिन घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 27.94 अंकले बढ़ेर 2559.49 बिन्दुमा पुगेको छ। अझै सबै समूहको उपसूचक बढ़ेकोमा जलविद्युत लगानी र निर्जीवन बीमा समूह 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 338 कम्पनीको शेयर बढ़ेकोमा 30 घटेको छ। आज उपकार लघुवित्तको शेयर 10.5% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन मल्टीपर्पोज फाइनान्सको शेयर 5.71% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.09 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीको 1.20 करोड़ कित्ता शेयर 4.36 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: आज कुशी औंसी पर्व। हरेक वर्ष भदौ कृष्ण औंसीका दिन मनाइने यो पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कोष घर घरमा भित्र्याउने गरिन्छ। आजका दिन उखेलिएको कोष वर्षभरि देव कार्य र पितृकार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कोष त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। कुशी औंसीलाई बाबुको मुख हेर्ने दिन तथा पितृ सम्मान दिवसका रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले आफ्ना बाबुलाई मिठाई तथा भोजन खुवाएर आदर प्रकट गर्छन् र आशीर्वाद लिने चलन छ। त्यस्तै बाबु दिवंगत भइसकेकाहरूले विभिन्न तीर्थस्थलमा पुगेर बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने र सिधादान गर्ने गर्छन्। आज काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर वरपर बिहानीदेखि पितृभक्तको घुइँचो लागेको थियो।
5: राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको आज 161 जन्म जयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइएको छ। 1923 साल भदौ कृष्ण कुशी औंसीका दिन जन्मेर 1953 साल भदौ कृष्ण कुशी औंसीकै दिन 30 वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्री वृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनु भएको साथै नेपालमा छापाखाना समेत भित्राउनु भएको थियो।
4: नेपाल दर्पणमा अब एउटा विदेशको खबर। अमेरिकाले न्यूयोर्क शहरमा सन् 2001 सेप्टेम्बर 11 तारीक अर्थात आजको दिन भएको आतंकवादी आक्रमणको 25 वार्षिक उत्सव मनाउँदैछ। स्मृति सभामा

0: राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने भए पनि पूर्व राष्ट्रपतिहरू जर्ज डब्ल्यू बोस, बराक ओबामा, विल्किन्टन र जो बाइडेन तथा न्यूयोर्कका पहिलो मुस्लिम मेयर जोहरान ममदानी सहभागी हुने समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति ट्रम्पले न्यूयोर्कको ग्राउण्ड जीरोको सट्टा पेन्टागनमा श्रद्धांजलि अर्पण गर्नुहुनेछ। समारोहमा मृतकका परिवारका सदस्यहरूले सबै पीड़ितको नाम स्मरण गर्नुका साथै घटनाका प्रमुख समय सम्झन घण्टी बजाउनेछन्। न्यूयोर्क आर्बरमाथि मृतक प्रत्येक व्यक्तिको सम्झनामा 2,977 बत्तीको ड्रोन प्रदर्शन गरिनेछ। स्मृति दिवसको अवसरमा न्यूयोर्कमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। सन् 2001 सेप्टेम्बर 11 ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल कायदाका 19 सदस्यले 4 विमान अपहरण गरेका थिए। 2 विमान न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा ठोक्काइएको थियो भने अर्कोले अमेरिकी सेनाको मुख्यालय पेन्टागनको पश्चिमी मोहडालाई क्षति पुर्याएको थियो। 4 विमान यात्रुहरूले प्रतिरोध गरेपछि पेन्सिल्भेनियाको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो। सेप्टेम्बर 11 आक्रमणपछि गगनचुम्बी टावरबाट फैलिएको धूलो र विषाक्त वायुका कारण हजारौं मानिसमा क्यान्सर लगायतका रोग देखिएको बताइएको छ। आक्रमणसँग सम्बन्धित रोगका कारण अहिलेसम्म 9,400 भन्दा धेरै जनाको ज्यान गइसकेको छ। आक्रमणको एक महिना नबित्दै अमेरिकाले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अलकायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गर्यो। अमेरिकी सैनिकहरूले बिन लादेनलाई लामो समय पत्ता लगाउन सकेनन्, तर सन् 2011 छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारिदिएका थिए।
1: नेपाल दर्पणमा अब खेल खबर। पहिलो संस्करणको नेपाल भलिबल लीग एनबीएलको फाइनलमा पुग्न अहिले काठमाण्डु रेड्स र कर्णाली शिवराजले खेलिरहेका छन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा खेल भइरहेको छ। काठमाण्डु र कर्णालीले लीग चरणमा समान 5 खेल मध्ये 4 जित र 1 हार बेहोरेका छन्। लीग चरणमा काठमाण्डुले कर्णालीलाई 3-2 सेटले हराएको थियो। आजको खेल जित्ने टोलीले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर्स किङ्ससँग खेल्नेछ। नेपालमा पहिलो पटक आयोजना भएको यो प्रतियोगिताको विजेताले 20 लाख रुपियाँ प्राप्त गर्नेछ।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: भोटेपछि बाढ़ीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखला। दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सड़क सञ्जाल विच्छेद हुँदा समस्या।
0: होल्डिङ सेन्टरमा सुरक्षाको विषय संवेदनशील रहेको संसदीय समितिको निष्कर्ष। महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न निर्देशन।
1: प्रधानमन्त्री शाह र उद्योगी व्यवसायी बीच सिंहदरबारमा 2 घण्टा छलफल। आरोप लाग्दैमा व्यवसायीलाई नथुन्ने प्रतिबद्धता। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई।
0: अमेरिकाले सेप्टेम्बर 11 आक्रमणको 25 स्मृति दिवस मनाउँदै न्यूयोर्कमा सुरक्षा व्यवस्था कड़ा।
1: र एनबीएलको फाइनलमा पुग्न अहिले काठमाण्डु र कर्णाली बीचको खेल चल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग सुने
1: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ यदि छ भने अब तपाईँको लागि खुसीको खबर काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ यदि तपाईँलाई ग्यास एसिडिटी पेट पोल्ने खाना नपच्ने डकार धेरै आउने पेट फुल्ने तथा भारी हुने अल्सर बारम्बार पेट दुख्ने अपान्न वाए टाइफाइड एच पाइलोरी संक्रमण कब्जियत वा पखाला गल ब्लाडर स्टोन फ्याटी लिभर जन्डिस हेपाटाइटिस ए बी सी कलेजो सुन्निने सिरोसिस कलेजोमा पानी जम्ने कलेजोमा सिस्ट वा ट्युमर अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस् पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस् स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस् याद राख्नुहोस् प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी बीपी चोक नेपालगंज नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य फोन नम्बर 081-530-105 र 97-053-00-450
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
3: यही भदौ 27 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्
3: यही भदौ 27 गते शनिबारको दिन
2: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान पाठेघरको जाँच लामो समयसम्म पेट दुख्ने समस्याको जाँच पत्थरीको जाँच पित्त थैली तथा कलेजोको जाँच छातीमा भएको गाँठा गुठीको जाँच थाइराइड स्क्यान सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517
4: धेरै धेरै धन्यवाद छ है नानी
5: होइन दिदी मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ
4: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ हेर त आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ
5: तपाईँ पनि राम्रो डिजाइनको सुन्तली पाइने सुन्तली पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुन्तली पसललाई सम्झनुहोस्
4: हाम्रो यहाँ झाला बाला मंगलसूत्र छटकी तिलहरी तिलहरी हार मिनी हार औठी लगायत न्यू डेकोरेशन का साथ में सुन खरीद बिक्री समेत गरिने जानकारी गराउँदछौ
5: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक
4: महेन्द्र लीला अछामी सुनचादी पसल ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा
5: सम्पर्क मोबाइल नम्बर 98-400-46-368
0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साविक बानियाघार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बरगद्दाको सामुदायिक भवन मिति त्यही भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 घोडरी माछट चोक स्थित रेड क्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुगपानी खैलार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98045-99301 सम्पर्क गर्न सकिनेछ।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ।
1: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम
1: यति बेला साँझको 7 बजेको छ।
2: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
3: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
4: ल, यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
1: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
5: सिकोस्ताकोस भरिगाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 1 भरिगाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: साधारण सभा हुने मिति, समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया, मिति यही भदौ 24 गते।
5: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर, मिति यही भदौ 25 गते।
6: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुरद्वारा, मिति यही भदौ 26 गते।
5: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया, मिति यही भदौ 27 गते।
6: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया, मिति यही भदौ 30 गते।
5: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया, मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया, मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनट प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हाजुरी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यी भनौ 27 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर गर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बरगद्दाको सामुदायिक भवन मिति केही भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिनेछ।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भासिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूमिमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेड क्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहित

0: भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक घुरीगाउँ बर्दिया।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
3: यस साइन्सेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया। हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 3 मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बरगद्दाको सामुदायिक भवन। मिति त्यही भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन, गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुटपानी, खैलार, गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण। मिति असोज 1 गते बिहिबार। र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेवलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-93-301 सम्पर्क गर्न सकिनेछ।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही भदौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भदौ 27 गते शनिबारको दिन
0: दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: धेरै धेरै धन्यवाद छ है नानी।
3: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
2: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रै देखिएकी छ।
3: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
2: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
3: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
2: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-400-46-368।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: दुबै हुन थाल्यो, गाह्रो पो भयो त भाइ।
1: ल काका, किन चिन्ता गर्नु भएको, घर संसार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 9869771777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीमा भेटिएका शवहरूसँग डीएनए मिलाउन बेपत्ताका परिवारका सदस्यहरूद्वारा नमूना दिने क्रम जारी। अस्थायी शिविरमा बसिरहेका बाल बालिकाको अवस्था कस्तो छ? र नागढुङ्गा मुगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको बाटो निर्माणको पछिल्लो जानकारी प्रस्तुत गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। सेप्टेम्बर 11 आतंकवादी हमला भएको आज 25 वर्ष पुगेको दिन अमेरिकामा विभिन्न कार्यक्रम गरिँदैछ। इस्लामवादी लड़ाकुहरूले अपहरण गरेका विमानहरूमध्ये एउटा दुर्घटनाग्रस्त भएको स्थान पेन्टागनमा अमेरिकी झण्डा फहराइएको छ। त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दैछन्। न्यूयर्कको ग्राउण्ड जीरोमा पीड़ित परिवारहरू जमा भएका छन्, जहाँ अरू दुईवटा विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोकाइएको थियो। चौथो विमान पेन्सिल्भेनियाको एउटा खेतमा खसेको थियो। अलकायदाले गरेको हमलामा करिब 3,000 व्यक्ति मारिएका थिए। उक्त हमलापछि अमेरिकाले आतंकवाद विरूद्ध युद्ध थाल्यो र सो क्रममा अमेरिकी नेतृत्वमा अफगानिस्तान अनि इराकमा अतिक्रमण गरियो। इरान समर्थित हुतीहरूले बाब अल मान्डेब जलमार्गमा रहेको एउटा महत्वपूर्ण टापुमाथि कब्जा गरेका छन्। रेड सीको मुखैमा रणनीतिक महत्वको सामुद्रिक चेक पोइन्ट रहेको छ। यसअघि सरकारी फौजहरू पेरिन टापुबाट हटेका विवरण आएको थियो। हुतीहरूले बाब अल मान्डेब जलमार्गमाथि नियन्त्रण कायम गर्न सक्रियता बढ़ाएका छन्। बीबीसी संवाददाता केटी वाटसन भन्छन्, यदि हुतीहरूले यो जलमार्गमाथि नियन्त्रण गरे भने त्यसले इरानलाई फाइदा पुर्याउनेछ भने तेल आपूर्ति झन घटाउनेछ। बीबीसी संवाददाता केटी वाटसन हुतीहरूका अखड़ाहरूमाथि हमला गर्नका लागि मनाउन साउदी राजकुमार मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहिबार दुईपटक टेलिफोन सम्वाद गरेको बताइएको छ। रूस र युक्रेनले एकअर्कामाथि रातभरि आक्रमण गरेका छन्। युक्रेनले सारातोप क्षेत्र स्थित रूसको सबैभन्दा ठूलो अनलाइन खुद्रा केन्द्र ओजोनमा ड्रोन हमला गर्दा आगलागी भएको छ। पेर्म र भोल्गोग्राड क्षेत्रमा रहेका रूसी औद्योगिक क्षेत्रहरू पनि हमलामा परेका छन्। रूसले कियव स्थित पेट्रोल स्टेशनहरूमा हमला गर्दा दुईजनाको ज्यान गएको छ। युक्रेनी डेटा सेन्टर र बन्दरगाहहरूलाई पनि निशाना बनाइएको रूसले जनाएको छ। उदीयमान राष्ट्रहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलन आयोजना हुन लागेको भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ। रूसले युक्रेनमाथि पूर्ण स्तरको अधिकरमण थाले यता मस्को बाहिर ब्रिक्सको शिखर बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन पहिलो पटक सहभागी हुँदैछन्। शुक्रबार बिहान दिल्ली आइपुगेका पुटिनलाई उनको सुरक्षा टोली बाहेक 4 तहको सुरक्षा घेरा दिइएको छ। ब्रिक्स शिखर बैठकका लागि दिल्लीमा प्रहरी र सेनासहित 10,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। र आर्टिफिशियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकले जैविक एवं परम्परागत अस्त्रहरूको विकासमा सघाउन सक्ने गरी हानिकारक गतिविधिका लागि आफ्ना मोडलहरू प्रयोग गर्ने प्रयत्न गरिएको जनाएको छ। आफ्नो ताजा प्रतिवेदनमा उसले रूस सम्बद्ध तत्वको सन्दिग्ध साइबर जासुसीलाई आफूहरूले निस्तेज पारिदिएको बताएको छ। चिनिया एआई कम्पनीले क्लाउड मोडलको क्षमता नकल गर्न लागेको पनि एन्थ्रोपिकको आरोप छ। एन्थ्रोपिकका उच्च सुरक्षा अनुसन्धानकर्ताले आगामी दशकभित्र एआईले मानव जाति सिध्याउन सक्ने सम्भावना 10% भन्दा बढ़ी देखिएको भनी बताएको केही दिनपछि पछिल्लो विवरण प्रकाशमा आएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। सरकारले रसुवा बाढ़ीमा बेपत्ता भएकाहरूको परिवारका सदस्यहरूबाट 1700 भन्दा धेरैको डीएनए नमूना संकलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डीएनए मिलान गर्न रगत दिन आग्रह गरेको छ। बाढ़ीमा परेर ज्यान गुमाएका झण्डै 1400 जनाको शव फेला परेको छ भने 5000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डीएनएको नमूना संकलन भइसकेको छ। त्यससँग मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डीएनए नमूना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
2: अहिलेसम्म 1286 शवबाट हामीले डीएनए कलेक्सन गरेका छौँ भने आफन्तहरू जो मिसिङ हुनुहुन्छ भनेर उहाँले लेखाउनु भएको छ, उहाँहरू आफन्तबाट 1751 वटा डीएनए
0: नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले अहिलेसम्म संकलित डीएनए नमूना मध्ये करिब 300 वटाको परीक्षण सकिसकेको जानकारी आफूलाई दिएको बताए। उनका अनुसार शव र आफन्त दुवै नमूनाको परीक्षण सकिएपछि सफ्टवेयर मार्फत मिलान गरेर एकैपटक शव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको मानवीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणकी प्रवक्ता शान्ति महत,
2: 1386 वटा अहिलेसम्म शवहरू फेला परेको छ र हामीले मिसिङ पर्सनको कुरा गर्दा अहिलेसम्म करिब 5000 फेरोमा सम्पर्कविहीन अझै पनि हुन्छ। 5130 जनाको तथ्याङ्क छ हामीसँग।
0: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्कविहीनहरूको संख्या बीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। त्यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौं।
3: काम चाहिँ भइरहेछ तर चाहिँ कुनै आउटकम चाहिँ बाहिर आइसकेको अवस्था छैन, तर काम चाहिँ रोकिएको पनि छैन। कतिपय ठाउँमा ब्लास्ट गरेर चाहिँ बाटो जस्तो चिकनीमा जानको लागि चाहिँ बीचमा चाहिँ जाने कहीँबाट सडक थिएन, सानो सानो एलिभेटरले मात्रै काम गर्न गाह्रो थियो। त्यो हुनाले ठुलो दुईजनाको लागि चाहिँ त्यहाँ चट्टान एकदमै माथिबाट झुन्डिएर ब्लास्ट गरेर चाहिँ त्यहाँ पुग्ने बाटो अब नजिक पुग्यो भन्ने चाहिँ मलाई जानकारी आएको छ। अनि त्यो भित्र पनि म्यानुअली पनि काम त भइरहेछ, ठुलो एलिभेटर लगेर त्यसलाई चाहिँ म्यानुअली ब्रेक गर्ने भन्ने छ। सायद आजसम्म त्यो ब्रेक
0: सामान्यतया अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेको थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
3: अब उद्धार र खोजीको काम पनि चल्न चलेकै छ, रोकिया छैन। किनभने टनेलको काम चाहिँ विशेष गरी हामीलाई चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन, अब दुवै पर्सपेक्टिभबाट आँसु चाहिँ निकाले काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो होड चाहिँ छोडेको अवस्था छैन। त्यो हुनाले अब एउटा सर्कुलर हिस्कीलाई पनि कन्टिन्यू नै गर्ने, किनभने त्यो दलदल छ, दलदल अझै पनि धेरै ठाउँमा आज पनि हाम्रो चाहिँ गुजर ठुलो फसेको अवस्था छ, माथि जानै सकेको अवस्था छैन। कमसेकम हेड बडी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन। तर यतातिर साथको काम पनि, क्याम्पको व्यवस्थापन, 37 वटा क्याम्पमा मानिसहरूलाई खाना र रातको स्वास्थ्य उद्धारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेछ।
0: खोजी र उद्धारको जुन कुरा गर्नुभयो, 5000 को हाराहारीमा अहिलेसम्म सम्पर्क नआएको भन्ने विवरण छ, त्यसलाई हेर्दाखेरि त त्यो जुन दलदल छ, घरहरू पुरिएका छन्, त्यसमा पनि खोजी त गर्नुपर्ने होला जबसम्म त्यो पूर्ण रूपमा
3: कन्टिन्यू छ। त्यो काम चाहिँ कन्टिन्यू गरिरहेको छ। टनेलभित्रको काम चाहिँ नेपाल आर्मीले, टनेलभन्दा बाहिरको काम यो दलदल आदि क्याटेगो चाहिँ सरकारी रेस्क्यु काम अझै पनि चाहिँ नेपाल प्रहरीले र सशस्त्र प्रहरीले गरिरहेको अवस्था हो।
0: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको, त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजिदेऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकारले गर्नुपर्ने होला।
3: त्यो हुनाले चाहिँ हामी होप छोडेका छैनौँ भन्ने एउटा, अनि सर्कुलर रेस्क्यूलाई चाहिँ रोकेका पनि छैनौँ। एक्सपर्ट टिमहरू चाहिँ थपिएर पनि गइराखेको अवस्था छ होइन। त्यो हुनाले चाहिँ अहिले यो रोकिएको चाहिँ छैन। हामीले क्याम्प व्यवस्थापन र अझ चाहिँ हामीले भन्ने हो भनेपछि पुननिर्माणको योजना पनि सँगै बनाइराखेको अवस्था, फरक खालको बाढी एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरै सफा गरेको अवस्था छ, त्यही बस्तीमा चाहिँ फेरि पुननिर्माण गर्यो भनेपछि अर्को विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपत्ति व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भइस के थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन, त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुन सक्छ। त्यो हुनाले विभिन्न उपायहरू हुन सक्छन्, कुन ठाउँमा सुनिश्चित स्थान छ, त्यो सुनिश्चित स्थान चाहिँ हामी स्थानीय सरकारहरूले भनेको भए हामी आफै खोज्छौँ।
0: यो भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा, नदीको किनारमा, त्यसलाई चाहिँ सार्ने नै योजना हो।
3: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले दिएका सुझाव समेतलाई मध्यनजर गरेर त्यो बस्तीलाई चाहिँ त्यही ठाउँमा राख्न जोखिमपूर्ण हुन्छ भन्ने कुरामा सबैको चाहिँ एकै खालको एकमत छ। अब त्यसमा अर्ली नेक्स्ट विकमा चाहिँ यसमा चाहिँ धेरै नै क्लारिटी आएर अनि नेपाल सरकारले एप्रोप्रिएट चाहिँ डिसिजन लिने सम्मको तयारी भइरहेछ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। बाढ़ीबाट प्रत्यक्ष प्रभावित भएर विभिन्न स्थानका होल्डिङ सेन्टरमा बसिरहेका बाली बालिकाको चर्चा, उनीहरूमा ठूलो मानसिक आघात पुगेको विज्ञहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ। नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको रिपोर्ट।
4: राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक अध्ययन अनुसार भदौ 10 गतिको बाढ़ीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका बाल बालिकाहरू 1,233 जना रहेका छन्। आमा बुबा दुवै गुमाएका बाल बालिकाको संख्या 102 जना रहेको छ। प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा आमा बुबासँग बसिरहेका बाल बालिकाको संख्या 692 जना रहेको परिषदले जनाएको छ। अहिले पीड़ित बाल बालिकाको दैनिकीलाई सामान्यकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिएको राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसीले बताए।
5: उहाँहरूलाई अब मनोसामाजिक परामर्शको आवश्यकता छ। जुन होल्डिङ सेन्टरमा बसिरहनु भएको छ त्यो कम्युनिटीबाट अलग बस्नु भएको छ, होइन रसुवाको लिएर नुवाकोट बस्नु भएको छ, नुवाकोट अनि परिवारदेखि अलग भएर बस्नु भएको अवस्था छ, ट्रमाटाइज भएको छ।
4: विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्। त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बाल बालिकाका लागि नुवाकोट, रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लिडका रूपमा कार्यरत रत्न राज ओझाले बताए। बाढ़ी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोलाउने एकोरो हुने देखेकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवनतर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा अवरुद्ध पृथ्वी राजमार्गबारे एउटा प्रसंग। भोटेकोशी त्रिशुली बाढ़ीले बगाइदिएको काठमाडौँ मुगलिन सड़क खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार करिब 15 जना प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 घण्टा काम भइरहेको छ। त्यसको पछिल्लो प्रगतिबारे योजनाकी प्रमुख सजना अधिकारी।
6: अब अहिले चाहिँ ट्र्याक निर्माण गरिसक्यौँ, सजिलोसँग भेहिकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्थे, त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा चाहिँ लिएर आउन अलिक नसकेला अथवा त्योभन्दा थोरै माथि लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
7: त्यो काम सकिन कति दिन लाग्छ? अझै
6: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म सकाउनको लागि एकदमै प्रयास गरिराखेका छौँ, पर्सिसम्म पनि लाग्न सक्छ कटिङ। र त्यस पछाडि चाहिँ अब हामी त्यसमा ग्राभल सर्फेस
7: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ? अझै
6: अब 4-5 दिन भित्रमा चाहिँ सकिन्छ।
7: त्यो काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ अथवा कसरी यातायात सञ्चालन गरिनेछ?
6: हामी अहिले चाहिँ ग्राभल सर्फेससम्म मात्रै गर्दैछौँ, किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको। अब हामी जति सक्दो छिटो ग्राभल सर्फेस गरेर सम्पूर्ण प्रकारका यातायातका सवारी साधनहरूलाई इम्प्रुभ गर्न दिन्छौँ।
7: भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
6: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 मिटर छोडेर मात्रै भित्तातर्फ सडक निर्माण गरेका छौँ, त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन। अब माथिको साइडतिर भित्तातर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखिएको कारणले कहिलेकाहीँ त्यो चाहिँ झर्न सक्ने सम्भावना चाहिँ छ। अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै त्यो अवस्थाको चाहिँ किन गर्दै पठाउन चाहिँ सकिन्छ।
0: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी, साथी गनी अन्सारीसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँडिसकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौ, त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: आयो आयो,
9: आयो, आयो, आयो। रेडियो टाइगर आयो।
8: यो हो रेडियो टाइगर 99.2 MHz गर्जन सधैं बाघ्छिन। रेडियो टाइगर स्टूडियो टाइम यति बेला रात्रिको 9 बजेको छ।

रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।